रूप तपाईहरूले समात्नुपर्छ। कुनै बहानामा ढिला सुस्ती गर्न पाइँदैन। सारे नियम कानून परिवर्तन गर्नुपर्ने कुराहरूमा कुनै बहाना नगर्न पनि जारी गरेका थिए। सरकारी निजामती प्रशासनमा कार्यक्षमता, पारदर्शिता, सुशासन र जवाबदेहिता बढ़ाउने प्रयास गरे पनि कतिपय कुरामा अपरिपक्वता देखाएको छ। दुईटिआर बहुमतको रासोपा सरकारले कर्मचारी संयन्त्रमाथि विभिन्न ढंगले निरन्तर दबाव बढ़ाइरहेको छ। यसले कर्मचारी संयन्त्रमा उकुस मुकुस बढ़दै गएको छ। जेएनजी आन्दोलनको जगबाट आएको शक्तिशाली सरकारले एकपछि अर्को गर्दै त्रास देखाउँदा कर्मचारीको मनस्थिति त्रसित बनेको उच्चतहका कर्मचारीहरू बताउँछन्। स्थायी सरकारका रूपमा रहेका कर्मचारी संयन्त्रमाथि सरकारले अविश्वास गर्दै

0: नेपाली खबरमा अब बाँकी खबर. यति बेला कम्युनिष्ट पार्टीहरूभित्र एकता र सहकारीको बहसले तीव्रता पाएको छ. नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच कार्यगत एकता गर्ने भन्दै शीर्ष तहमा राजनैतिक दौड़झोक बढ़िरहेका बेला पार्टीका आन्तरिक तहमा भने असन्तुष्टि देखिएको छ. एमालेभित्र लामो समयदेखि नीति विधि र नेतृत्वको पुनर्गठन हुनुपर्ने माग उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्ष भने संसद र सड़कमा शक्ति आर्जन गर्न पुनर्मिलनको पक्ष उभिएपछि अन्तर्विरोध चुलिएको हो.
1: एसटी र कक्षा बाह्रको नतिजा छिटो प्रकाशन गरेको हुँदै सरकार र राष्ट्रिय परीक्षा बोर्डको प्रशंसा भइरहे पनि परीक्षाको विश्वसनीयतामा भने प्रश्न उठेको छ. बोर्डले परीक्षा सकिएको 40 दिनमा कक्षा बाह्र र 29 दिनमा एसटीको नतिजा सार्वजनिक गरेको थियो. यसअघि नतिजा प्रकाशनका लागि 70-90 दिनसम्म लाग्ने गरेको थियो.
0: परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढ़ाएको छ. विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एमसी क्याम्पसहरूलाई पत्राचार गर्दै 90 दिनभित्र त्यस्ता संरचनाहरू हटाउन निर्देशन दिएको हो.
1: नेकपाले आफ्ना नेता तथा कार्यकर्ताका लागि नयाँ आचार संहिता ल्याएको छ. नेता तथा कार्यकर्ताको आचरण र व्यवहारलाई पार्टीले अवलम्बन गरेको क्रान्तिकारी सिद्धान्त अनुरूप बनाउन आचार संहिता जारी गरिएको नेकपाले जनाएको छ.
0: वर्षासँगै देशभरका ग्रामीण क्षेत्रमा धान रोपाई शुरू भएसँगै रासायनिक मलको अभावले किसानहरू समस्यामा परेका छन्. रोपाई गरेको करिब एक सातापछि पनि डीएपी यूरिया र पोटास मल सहज रूपमा उपलब्ध हुन नसक्दा किसानहरू महँगो मूल्यमा भार तिरेर बजारबाट मल किन्न बाध्य भएको बताइएको छ. देशभर धान रोपाईसँगै मलको अभाव देखिएको छ.
1: एक्सी अन्न निर्यात गर्ने देशका रूपमा चिनिएको नेपाल आज खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन पनि संघर्ष गरिरहेको छ. कृषि उत्पादन घट्दै जानुको मुख्य कारण माटोको उर्वरा शक्ति कमजोर बन्दै जानुभएको कृषि अभियन्ता हृदयराज गौतमले बताएका छन्. एकीकृत चक्री जीव व्यवस्थापन संस्कारका अम्बिका हमालका अनुसार वर्षदेखि यूरिया डीएपी लगायत रासायनिक मलको अत्याधिक प्रयोगले माटोभित्रका लाभदायक सूक्ष्म जीव नष्ट भएका छन्.
0: आर्थिक वर्ष 2083-84 बजेटमा आएको राजस्व नीतिपछि विद्युत सवारी विक्रेताहरूले मूल्य समायोजन गर्न थालेका छन्. नयाँ कर नीति अनुसार केही विक्रेताले मूल्य घटाएका छन् भने केहीले बढ़ाएका छन्. अर्कोतिर नयाँ सवारी आयात गरिन सकेको भन्दै केही विक्रेताले मूल्य समायोजन गरेका छैनन्.
1: नेपाल विद्युत प्राधिकरणले पहिलो पटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक गोलपत्र प्रणाली बुट मोडल मार्फत चारवटा प्रसारण लाइन आयोजना अघि बढ़ाएपछि प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताका लागि नयाँ अभ्यास शुरू भएको छ. ती आयोजनाका लागि नेपाल भारत चीन अमेरिका लगायत देशका 18 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमहरूले आशय पत्र पेश गरेका छन.
0: चालू आर्थिक वर्षको 11 महिनामा करिब 3,000 टन धानको बिउ आयात भएको भन्सार विभागको तथ्याङ्क छ. उक्त धानको बिउका लागि झण्डै 1,29,00,00,000 रूपियाँ बाहिरिएको छ. अघिल्लो वर्ष 1,16,00,00,000 रूपियाँ बराबरको धानको बिउ आयात भएको थियो.
1: अब शेयर बजार मापक नेफ्टे परिसूचक लगातार 6 दिन घटेको छ. नेपाल स्टक एक्सचेन्ज नेफ्टेका अनुसार सोमबार नेफ्टे परिसूचक 16.5402% घटेर 2,632.96 अंकमा छरेको छ.
2: भरपूर मनोरञ्जन सहित बाटो 979 ब्रिज होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने.

0: पकेट बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर भएमा अथवा टी फोनको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्। नेपाली खबरमा अब विदेशका खबर। विश्वव्यापी जलवायु परिवर्तनको असर अन्य देशको तुलनामा अन्य क्षेत्रको तुलनामा एसिया महाद्वीपमा बढ़ी देखिएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओ र संयुक्त राष्ट्र संघीय निकायहरूको हालैको प्रतिवेदन अनुसार एसिया महाद्वीप विश्वको औसत गतिभन्दा बढ़ी दरमा तातिरहेको पाइएको हो। सन् 2025 एसियाकै इतिहासमा सबैभन्दा तातो वर्षको रूप बनेको छ। एसिया मात्रै होइन युरोप महाद्वीप पनि यत्तिकै इतिहासकै सबैभन्दा भीषण गर्मीको चपेटामा परेको छ। जून 21 शुरू भएको अत्याधिक गर्मीका कारण युरोपभरमा हालसम्म 1300 भन्दा बढ़ी मानिसको गर्मीकै कारण मृत्यु भएको जनाइएको छ। यस्तै मौसममा आएको चरम परिवर्तनले एसियालाई दुईवटा फरक संकटमा धकेलेको छ, एउटा अत्याधिक वर्षा र अर्को चरम खडेरी।
1: फिफा विश्वकप 2026 राउण्ड अफ 32 अन्तर्गतको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानमाथि 2-1 नाटकीय जीत दर्ता गर्दै विश्वकपको अर्को चरणमा स्थान सुरक्षित गरेको छ। ह्युस्टन रंगशालामा नेपाली समयअनुसार सोमबार राति 10:45 शुरू भएको खेलमा पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जीत दर्ता गरेको हो। त्यस्तै राउण्ड अफ 32 खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 पराजित गर्दै पाराको अन्तिम 16 प्रवेश गरेको छ। मंगलबार बिहान भएको राउण्ड अफ 32 खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो।
0: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा डाक्टर सुधाकर पराजुलीले लेख्नु भएको छ मतदाताको अपेक्षा शीर्षकमा, नेपाल जस्ता देशका लागि मुख्य आवश्यकता भनेको मतदाताको चेतना वृद्धि, परिणाममुखी शासन र तथ्यमा आधारित नीति निर्माण हो। जब मतदाताको अपेक्षा र राज्यको क्षमता सन्तुलित हुन्छ तब मात्र लोकतन्त्रले वास्तविक विकास उत्पादन गर्न सक्छ र राष्ट्र दीर्घकालीन समृद्धिको मार्गमा अगाडि बढ़न सक्छ। ग्रामीण क्षेत्रका किसानहरूले मौसम, बजार मूल्य, उत्पादन लागत र जोखिम व्यवस्थापनका आधारमा अत्यन्त जटिल आर्थिक निर्णय लिन सक्दछन्। उनीहरू विश्वविद्यालयको डिग्री नभए पनि व्यवहारिक रूपमा साक्षर नागरिक हुन्, नागरिक दैनिकमा छापिएको छ।
1: समस्त काठमाडौँमा रेडियो नारायण 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेतिर यसपछि पत्रकार खेमदमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढ़ी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
3: खेतमा पानी जमाई राख्ने,
2: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: सूचना संगीत मनोरंजन को अटूट साहेरो, यो हो रेडियो साहेरो 99.8 मेगाहर्ज।
5: साहेरो समय सूचक, अहिले बिहानको 6 बज्यो।
3: 8:06 AM यति बेला बिहानको 6 बजे अब तपाईँ सुन्न सक्नुहुन्छ।

0: शुभ प्रभात। यो सीआईएमको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लिन प्रकाश चम्पको तपाईँलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएम साझा खबर cimkhabar.com CIM को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असार 16 गते मंगलबार, जुन 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको प्रतिपदा तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना। राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने। गाडीमा कालो सिसा निषेध गर्न ट्राफिक प्रहरीको कडाई। सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खिने। राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश। नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता। विदेशमा दैनिक 4 नेपालीको मृत्यु। कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती। सिन्धुलीको घ्याङ लेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी। विदेशमा दैनिक 4 भेनेजुएलामा दुई शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन। मृत्यु हुनेको संख्या 1700 पुग्यो। अमेरिका र इरान बीच अनौपचारिक सहमति। हर्मुज जलमार्गमा आवागमन घट्यो। र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16मा, जापान 2-1 पराजित। जर्मनी पाराग्वेसँग पराजित। भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन भेट्ने। अन्य 2 खेल पनि हुने।
1: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र राजमार्ग अवरूद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा राखिएको रणनीतिको प्रसंग।
2: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिम सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। सन्धि राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग बसेमा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी यो कार्ययोजना लागू गरेको हो। नागढुङ्गा बुगलिङ सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँग यो खण्डमा विगतको वर्षभन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग सहित तोकिएको कार्ययोजनाहरू उल्लेख गरिएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले बस्तराम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभएको छ। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजना राजमार्गका उच्च जोखिमयुक्त स्थानमा पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिएको उहाँले बताउनु भएको हो। त्यसैगरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने सड़कमै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका कामहरू सड़क सञ्चालन गर्ने कार्ययोजना अन्तर्गत उल्लेख गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्टानको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति मतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ़ने कटान तथा दुवानको जोखिम उच्च रहने बताउनुभयो। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अप्नाउन समेत अनुरोध गरिएको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती पहिरो जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ। अब राजनैतिक प्रसंग 2048 यताकै सबैभन्दा कमजोर संसदीय हैसियतमा खुम्चिएपछि कम्तीमा पाँच वर्ष क्षमताबारको यात्राबाट टाढिएका नेपालका कम्युनिष्ट शक्तिहरू फेरि सहकार्य र एकताको बहसमा प्रवेश गरेका छन्। शक्तिशाली हुँदा एक अर्काप्रति कठोर देखिने उनीहरू कमजोर बनेपछि सहकार्यलाई विकल्पका रूपमा उठाउन थालेका छन्। प्रतिनिधि सभामा धक्का खाएपछि आसन्न स्थानीय तह निर्वाचनमा पुरानी शक्ति जोगाउने दबावमा रहेका कम्युनिष्टहरू ठोस मार्गचित्र बिना नै फेरि सहकार्य र एकताको बहसमा उत्रिएको विज्ञहरूको भनाइ छ। आइतबार काठमाडौँको एक कार्यक्रममा नेपालका कम्युनिष्ट दलहरूका प्रमुख एउटै मंचमा देखिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, निकटाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल। सो मंचको कार्यक्रम सम्पन्नपछि अहिले झण्डै दश वर्षपछि पुनः एमाले र तत्कालीन माओवादी अहिले नेकपा बीचको एकताको बहस शुरू भएको छ। वाम गठबन्धनको चर्चाका बीच राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्नुहुन्छ,
3: आवश्यक छ जसो सिएको वाम आफूलाई आफ्नो वर्गबाट कटाएको वाम होइन, वर्गसँग सम्बन्ध विशेष गरेको वामको एकता होइन।
2: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मतसहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंक गणित भने बलियो हुनेछ। संस्थागत शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिगोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल मिरा,
4: कम्युनिस्टहरूमा त्यसको प्रतिबिम्ब हो भने पनि हुन्छ। संसदीय राजनीतिमा लागेका कम्युनिस्टहरू अब साँच्चैकै कम्युनिस्टको भन्न यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट यो चाहिँ एक किसिमदेखि नै सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन।
2: 7 फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि 7 बुधे लिखित सहमति भए। त्यसको 4 महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब 2 वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
5: पहिलाको अनुभवमा के देखाउँछ भने हतारमा सरकार गुरुहरू चाहिँ पार्टी एकता हुँदैन तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर त्यो जाने
2: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सबै सत्तामा रहे। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ।
3: अहिले त्यो सम्भावना देख्दिनँ म कि अब आफ्नो पार्टीहरू आफ्नै लडाईमा चाहिँ व्यस्त छन्। के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईमा छन् नि छैन, अनि आफ्नो लडाई एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा त्यो प्रश्नको के उत्तर के दिनु मैले।
2: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले हिजो दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल, भोइस अफ स्टुडेन्ट र संयन्त्र विकास गर्ने उल्लेख गरेको थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह समेत गरेको छ। निर्देशनालयका उप प्रशिक्षक सुरेन्द्र सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागलाई लेखेको पत्रमा भनिएको छ, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय मातहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने उल्लेख समेत भएकाले सोही अनुसार काम गर्नु

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट प्रोत्साहन पाएपछि छोरी बुहारीमा पनि पढ्ने रहर जाग्दै
1: वर्ष भइदिन याद गरेका थिए अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
0: विदेशमा दैनिक चार नेपालीको मृत्यु, कुपोषण, अझै गम्भीर जनस्वास्थ्य चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिसामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, योगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7108, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएम खबर .com तथा मोबाइल एप सीआईएम र नेपाली पात्रोबाट पनि सीआईएमको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा खबर प्रकाशित छ। सरकारले विद्युत र विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खिनु भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरूले तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनीसँग ई पासपोर्टको ठेक्का लिएको थियो। त्यस्तै विधि मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकमा अर्को खबर प्रकाशित छ। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्छन्, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। यसलाई मेनुका ढुङ्गानाले अछामबाट खबर लेख्नु भएको छ। त्यस्तै नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता शीर्षकमा गंगा विषीको खबर प्रकाशित छ। आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र नै अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरूद्ध उभिनु पर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै नतिजा प्रकाशनमा छलाङ परीक्षाको विश्वसनीयतामा प्रश्न शीर्षकमा सुदीप कर्मीले खबर लेख्नु भएको छ भने पृथ्वीपृष्ठमा विद्युतीय सवारीको मूल्य समायोजन, केहीको घट्यो, केहीको मूल्य तोक्न बाँकी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै धानको बिउ आयातमा अर्बौ बाहिरियो, ओझेलमा रैथानी बिउ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। गोर्खापत्र दैनिकमा कुपोषणमा अझै गम्भीर जनस्वास्थ्य चुनौती शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा 5 वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा
4: देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषणको अवस्थाको निरीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। मन्त्रालयले पोषण क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ। विदेशमा दैनिक 4 नेपालीको गुम्छ ज्यान शीर्षकमा सीता शर्माले लेख्नुभएको खबर छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। भित्री पन्नामा दाबीमा कालो चिसा हटाउन निर्देशन शीर्षकमा खबर छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक तथा निजी सवारी साधनको सीतामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आफू चढ्ने सवारी साधन र गृह सचिवको सवारी साधनबाटै यसको शुरूआत गर्नुभएको उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमै छापिएको छ। माटोको पुनर्जीवनको खोजी, ड्रोन उडाएर मनाइयो धान दिवस शीर्षकमा केशवराज पौडेलले लेख्नुभएको खबर हो। 75 लाख लिटर दही खपत शीर्षकमा अर्को खबर छ। हिजो मुलुकभर 75 लाख लिटर दही खपत भयो। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत भत्तो बढ़ेको हो। दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरीले 1 अर्ब रूपियाँ बराबरको 75 लाख लिटर दही खपत भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा राहदानी छपाईमा भ्रष्टाचार, 10 अर्बको बिगो शीर्षकमा शिल्पा कर्णले लेख्नुभएको खबर छापिएको छ। प्रतिहारले राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा 10 अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारीखदेखि अधिकतम 5 लाखसम्म मात्र धरोटीमा रिहा गर्ने आदेश दिएको हो। 7 अभियुक्तमा 5 धरोटी र 2 जना साधारण तारीखमा छुटेका छन्। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल 5 लाख, निर्देशक सुनिल कुमार केसी 4 लाख, सुमेश थापा र विपिन प्रसाद 3 लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मनेन्द्र कुमार मल्ल 5 लाख धरोटीमा छुटे। त्यस्तै परराष्ट्र मन्त्रालयका कानून सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई भने साधारण तारिखमा छाड्ने आदेश दिइएको छ। भित्री पन्नामा गाडीमा कालो सिसा निषेध पहिले थियो नियम, बल्ल थालियो कार्यान्वयन शीर्षकमा खबर छापिएको छ। कोशीमा बजेटमाथिको छलफल नै भएन, एमाले र कांग्रेसकै सांसद बजेट पुनर्लेखन गर्नुपर्ने पक्षमा शीर्षकमा विराटनगरबाट गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। कोशी प्रदेश सरकारले ल्याएको बजेट 2 साता बितिसक्दा पनि प्रदेश सभाबाट पारित हुन सकेको छैन। बजेट विनियोजनमा चरम पक्षपात गरिएको भन्दै सत्तारूढ एमाले र कांग्रेस सांसदका साथै मन्त्रीहरू नै विरोधमा उत्रिएका छन्। सत्तापक्षकै सांसदले बजेट पास गर्न नदिने अडान राखेपछि कांग्रेस र एमालेको गठबन्धन सरकार अप्ठ्यारोमा परेको पनि उल्लेख गरिएको छ। मध्य प्रदेशमा थरी थरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र शीर्षकमा सुरेन्द्र कुमार कामतीले सिराहाबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा सुरेन्द्र काफले र राधा खनालले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा बागमती प्रदेशले 8 वर्षमा पनि बनाएन एकीकृत प्रशासनिक भवन शीर्षकमा केशव समर्पणले लेख्नु भएको खबर छ। एकीकृत प्रशासनिक भवन निबन्ध बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, मन्त्रालयहरू र माथतका कार्यालयहरू संघीय सरकार अन्तर्गतका नयाँ र पुराना भवनमा बस्न बाध्य रहेका छन्। डिपो चौरमा बन्नेछन् 25 संरचना शीर्षकमा अर्को खबर छ। हेटौडा सत्र स्थित डिपो चौरको कुल 31.02 हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित परियोजनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 10 वटा मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकायका कार्यालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, बैंकिङ सुविधा, क्याफेटेरिया तथा शिशु स्याहार केन्द्र सहितका 25 वटा आधुनिक संरचना निर्माण गर्ने योजना बनाइएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा नागढुङ्गा मुगलिङ सड़क विस्तार सुस्त खबर सुस्त शीर्षकमा खबर छापिएको छ। 11 अर्बभन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिङ परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसी जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको उल्लेख गरिएको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा भीम चापा गाईले लेख्नु भएको खबर छ। मेची राजमार्गको इलाम नगरपालिका मुमा पर्ने राजदुवाली खण्डको करिब आधा किलोमिटर भाग पहिरोले बगाएर क्षेत्र विक्षेप छ। त्यहाँबाट गाड़ी वार पार हुन नसके इलाम बजार पाँच थर र पाप्लेजुङको यातायात सम्बन्ध टुट्ने पनि उल्लेख गरिएको छ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा भूकम्पपछि राहत र उद्धार पुग्न नसकेको भन्दै आलोचना शुरू भएको छ। सबैभन्दा बढ़ी प्रभावित धेरै क्षेत्रमा पर्याप्त सरकारी राहत र उद्धार सहायता पुग्न नसक्दा प्रभावितहरू थप मर्कामा परेका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफै आफ्ना आफन्त र छिमेकीको उद्धारमा जुट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अहिले पनि भग्नावशेषमा विपत्ता भएका आफन्त र छिमेकीको खोजी भइरहेको छ। अधिकारीहरूका अनुसार अझै पनि हजारौं मानिसहरू विपत्ता रहेको अनुमान गरिएको छ। सोमबार बिहान आएको शक्तिशाली प्राकम्पले स्थानीय बासिन्दामा पुनः त्रास फैलाएको छ। यद्यपि उक्त प्रकम्पबाट थप भौतिक क्षतिको भनी विवरण प्राप्त भइसकेको छैन। हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या 1700 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच पछिल्ला केही दिन यता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष अनौपचारिक रूपमा सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमति गरेका हुन्। यसै बीच हर्मुज जलमार्ग हुँदै आवाजात गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि जलमार्गको समुद्री आवागमन उल्लेखनीय रूपमा घटेको छ। अमेरिका र इरान बीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको हो। साझा खबरमा अब खेल खबर। चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो। पाराग्वेका लागि योशे क्यानाले निर्णायक पेनाल्टी प्रहार गर्नुभयो। निर्धारित 90 मिनट र 30 मिनटको अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो। पाराग्वेले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम 16 खेल्नेछ। ग्राबियल मार्टिनेले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। वैकल्पिक खेलाड़ीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको 5 मिनटमा निर्णायक गोल गर्नुभयो। 5 पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै जीत हात पारेको हो। ब्राजिलले अब आइभरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम 16 प्रतिस्पर्धा गर्नेछ। 17 गते भोलिको खेल तालिका अनुसार फ्रान्स र स्वीडेन, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो डीआरको बीचमा प्रतिस्पर्धा हुनेछ।
5: छोरी बुवा छोरीहरूको पठन पाठनमा निरन्तरता दिन स्थानीय सरकारको भूमिका र प्रभावकारी रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम्पी घरमा नै शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोन लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो सुत्छ।

0: उहाँको एकमात्र द्वितीय सेवा डिस्को
1: देश हो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरमा अब छोरी बुहारीका लागि स्थानीय सरकारको महत्व सिन्धुलीको घ्यानलेक गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षण बढ़ाउन बाल विवाह अन्त्य गर्न र बीचमै पढ़ाई छोड्ने महिलाहरूलाई पढ़ाईमा हौसला बढ़ाउन घ्यानलेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम चलाएको छ। यस कार्यक्रम अन्तर्गत उच्च शिक्षामा प्रवेश गरेका महिलाहरू सम्मानित भएपछि उत्साह पनि थपिएको छ।
3: सिन्धुलीको घ्यानलेक गाउँपालिका वडा नम्बर दुईका नम्रता थामी अहिले बीएड दोस्रो वर्षमा पढ्दै हुनुहुन्छ। गाउँमा थामी परिवारका छोराछोरीहरू निकै कम संख्याले उच्च शिक्षा पढ्दछन्। सानी उमेरमा बाल विवाह गर्ने वा एसई कक्षा 11-12 मात्रै पढेर बीचमै पढाई छाड्नेहरू धेरै छन्। उच्च शिक्षा हासिल गरिरहेको भन्दै घ्यानलेक गाउँपालिकाले नम्रतालाई सम्मान गरेपछि उहाँ व्यङ्ग हुनुहुन्छ।
4: हाम्रो घ्यानलेक गाउँपालिकामा चाहिँ अब त्यति धेरै शिक्षित हुनुहुन्न। प्लस टू गर्ने छोड्नेहरू हुन्छ प्रायः जस्तो। ब्याचलर पढोस् यो भन्दा पनि धेरै गरोस् धेरै राम्रो गरोस् भनेर चाहिँ पालिकाले चाहिँ हौसला स्वरूप चाहिँ हामीले प्रमाण पत्र सहित मदत प्रदान गरिदिनु भएको छ। त्यसले एकदमै धेरै खुसी लागेको छ र अरू अरू साथीहरू पनि पक्कै खुसी हुनुहुन्छ होला। यसले चाहिँ हामीलाई एउटा नगद मात्रै चाहिँ नभएर भोलिको दिनमा केही गर्छौ केही गर्न सकिन्छौ सक्छौ भन्ने हिसाबले चाहिँ तपाईँ अगाडि बढ्नुहुन्छ।
3: घ्यानलेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम अन्तर्गत उहाँसँगै अरू 14 उच्च शिक्षा पढ्दै गरेका अविवाहित र विवाहित महिलाहरू सम्मानित भएका छन्। गाउँपालिकाले नगद र प्रमाणपत्र दिएर सम्मान गरेपछि पढ़ाईप्रति थप हौसला बढ़ाएको घ्यानलेक गाउँपालिका वडा नम्बर दुईकै रोशनी चुनी नगर बताउनुहुन्छ।
4: अब छोरी बुहारीहरू धेरै एकदमै पिछा दिएका छन्। छोरी बुहारीहरूले नै के गर्न सक्छ गाउँ समाजमा छोरी बुहारीहरू घर पनि छोराहरूभन्दा त कम छैन भन्ने भएर प्रोत्साहनको लागि एकदमै खुसी छ।
3: घ्यानलेक गाउँपालिका वडा नम्बर दुईका सुनिता भुनले कक्षा 12 पढेर पढ़ाईलाई त्यत्तिकै छाड्नु भएको थियो। विवाहपछि पनि पढ़ाईलाई निरन्तरता दिन स्नातक तह पहिलो वर्षमा भर्ना गर्नुभएका भुनललाई गाउँपालिकाले सम्मान गर्यो।
5: छोरी बुहारीहरूले नि पढ्न पाउने अवसर पाए त्यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। म खुसी पनि छु। म लगभग 8-9 भइदिनुमा ग्याप गरेको थिएँ अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
3: गाउँपालिकाले स्नातक स्नाकोत्तर तहमा पढ्दै गरेका 15 जनाई 5,000 रूपियाँ र प्रमाणपत्र दिएर सम्मान गरेको हो। घ्यानलेक गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङ्तान
6: महिलालाई शैक्षिक पहुँचमा ल्याउनुपर्छ भन्ने हिसाबले त्यही अनुसारले कार्यविधि चाहनुको छ। शिक्षित छोरी बुहारी कार्यविधि बनायो र उनीहरूलाई वार्षिक वर्ष सभाको बेलामा सम्मान गर्ने र उहाँहरूलाई निश्चित प्रोत्साहन रकम खातामा राखिदिने कार्यक्रम हो।
3: गाउँपालिकाले छोरी बुहारी र छोराहरू बीच हुने पढ़ाई प्रतिको असमानता हटाउन उच्च शिक्षा हासिल गरेका महिलाहरूको संख्या वृद्धि गर्दै शिक्षित गाउँपालिका बनाउन आगामी वर्ष पनि घ्यानलेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिएको छ।
7: घ्यानलेकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिई स्नातक तह स्नातकोत्तर तह अध्ययनरत पालिका भित्रका छोरी बुहारीलाई प्रोत्साहन गरिने निरन्तरता दिइनेछ।
3: गाउँपालिकाले बीचमै पढ़ाई छाड्ने किशोरी तथा महिलाहरूलाई पढ़ाईमा निरन्तरता दिन हौसला बढ़ाउने उद्देश्यले विगत 4 यतादेखि स्नातक स्नातकोत्तर तहसम्मको अध्ययन गरिरहेका छोरी बुहारीहरूलाई सम्मान गर्दै आएको छ। बुद्ध नेपाली रेडियो विजय किल्ला सिन्धुली
2: सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना। राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने। गाड़ीमा कालो सिसा निषेध गर्न ट्राफिक प्रहरीको कड़ाई। सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खने। राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश। नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार।
8: विदेशमा दैनिक 4 नेपालीको मृत्यु। कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती। सिन्धुलीको घ्यानलेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी। भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन। मृत्यु हुनेको संख्या 1700 पुग्यो। अमेरिका अनि इरान बीच अनौपचारिक सहमति। हर्मुज जलमार्गमा आवागमन घट्यो। र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित। जर्मनी पाराग्वेसँग पराजित। भोलि बिहान पौने 3 फ्रान्स र स्वीडेन भिड्ने। अन्य 2 खेल पनि हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा अमूल्य बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्यवर्मा खोजिएको छ कम्युनिष्ट पार्टी बीचको एकताको प्रसंग। एकता हुन्छ तर फेरि टिक्दैन, समस्या देखिराखेको छ। अब फेरि एकताको बहस चलिरहँदा त्यो दीर्घकालीन हुन्छ कि फेरि एकता हुँदा हुँदै फेरि कुनै टुटफुट हुन्छ भन्ने बारेमा नेता कार्यकर्ताले नै शंका गरिराखेका छन्। एउटा माथिपट्टि एकता वार्ता लेखिएको ब्यानर छ, त्यो ब्यानरको ठिक तल्लोपट्टिको ढोकाबाट भित्रपट्टिबाट एकजना व्यक्ति टाउको निकालेर बाहिरपट्टि तीनजना व्यक्ति हात बाँधेर छलफल चलिराख्दा केही भनिराखेका छन्। तल चाहिँ यस्तो लेखिएको छ, पक्नुहोस् न पक्नुहोस्, पार्टी अहिले मिल्नै सकेका छैन, मिल्ने कुरा मात्र भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने।
8: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विधामा तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.88 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
0: भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656 94 495।
2: चैते धानमा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
2: वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: लौ चट्याङ पर्न आएको सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
7: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.1 मेगाहर्ज।

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदरसँग आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्न सक्नुहुन्छ र आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरेन्टार चितवनबाट, रेडियो शाही 99.8 MHz चौनली चितवनबाट, हाम्रो आरती एफएमबाट 80.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवन 90.7 MHz नवर नवलपरासीबाट, सामुदायिक रेडियो दधोली एफएम 97.2 MHz दधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्ग नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज वर्षबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz सुन्दरीकन्थी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट।

14 मिति 2083 साल असार महिनाको आज 16 गते तदनुसार इसी सन् 2026 जुन 30 तारिक सकसम वर्ष 1948 नेपाल सम्बत 1146 तथा लाग्या रोट नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज मंगलबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि रहेको छ। साथी गरी यानि कि समस्त रहेको छ दिनदार। नक्षत्रमा रहेको छ पूर्व सार नक्षत्र पनि रहेको छ। आज दिनदार यानि कि साथी गरी रहेको छ। यस्तै गरी योगमा रहेको छ ब्रह्म योग रहेको छ 27/11 पला। कर्णमा रहेको छ कौलव करण रहेको छ। बिहानको 6:37 रहेको थियो भने अहिले यतिखेर बालवा करण रहेको छ। बालवा करण रहनेछ 31/17 पला। चन्द्रमा आज धनु राशिमा, सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्द योगमा आज मित्र योग

Everybody.

माटो धार बगाई दिलै देखि जमजमाई स्नेहको धार।

我爹呢？哦，चोट मलाई पर्दामा दुख्छ भने यदि तिम्रो ज्यान त्यही हो तेरो नेपालीको राष्ट्रियताको मूल निधन आहा।

झलमल्लरी मारो लागी गुनासु छ मन ताला तन्तलाउँदै।

सूचना संगीत र मनोरञ्जनको अटुट साहेलो यो हो रेडियो साहेलो 99.8 MHz साहेलो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: विनु शर्माको नमस्कार। संघीय संघीय प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ। बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुनेछ। अर्थ समितिहरूको हालसम्मको काम कार्यवाही सम्बन्धी पनि बैठकमा छलफल गर्ने कार्यसूची छ। बैठक अपरान्ह 4 बजे समितिको सभाकक्ष संसद सचिवालय सिंहदरबारमा बस्नेछ। नेपाली कांग्रेस चितर सम्बन्धी आज लुम्बिनीमा प्रदेश स्तरीय भेला आयोजना गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देवा समूहले यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दामको लम्हौना गर्न लागेको हो। विशेष महाधिवेशनपछि पार्टी बाहिर रहेका तथा निष्क्रिय बनेका नेता कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा जोड्ने, संगठनभित्र एकता सुदृढ गर्ने, समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले टेवा पक्षले सातै प्रदेशमा प्रदेश स्तरीय भेला सञ्चालन गर्ने निर्णय गरेको थियो। सही कार्यक्रम अन्तर्गत यसअघि 6 प्रदेशमा भेला गरिसकेको देउवा समूहले मंगलबार अन्तिम प्रदेश भेला गर्न लागेको हो। भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा उभिएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने जनाइएको छ। पार्टी सभापति तथा सभापतिद्वारा हाल विदेश भ्रमणमा रहेकाले समूहको गतिविधिको नेतृत्व नेता पूर्णबहादुर खड्काले सम्हालिरहेका छन्। कति वस्तुको मारा स्कर्ज नगरपालिका 2 गौरावा स्थित भुवाकी सड़क खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा 22 जना घाइते भएका छन्। धनगढ़ीबाट काठमाण्डुतर्फ आउँदै गरेको शिवपुरी लक्षरी कोच प्रालीको सुदूरपश्चिम प्रदेश 01/3721 नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा ठोकिएर सड़कमै पल्टिएको हो। दुर्घटनामा बस चालक कैलाली धनगढ़ीका 42 वर्षीय हरिसिंह मोहरा सहित सुदूरपश्चिमका विभिन्न जिल्ला र चितवनका गरी 22 जना यात्रु घाइते भएका छन्। घाइतेको टाउको हात खुट्टा छाती र कम्मरमा चोट लागेको छ। उनीहरूलाई जिल्ला अस्पताल टोलीहोलामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ। चालक सहित 46 जना सवार रहेको उक्त बस दुर्घटनामा परेपछि बाँकी 24 जना यात्रीलाई अर्को सुधारी साधन मार्फत गन्तव्यतर्फ पठाइएको छ। दुर्घटनाग्रस्त बसलाई ट्रेनको सहायताले हटाएर अवरूद्ध सड़क दुवैतर्फ सुचारू गरिएको छ। यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी सर्जाने सड़क र मध्यपाड़ी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक भएका अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। लमजुङका सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतमले बेसी सर्जाने सड़कको बेसी सहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रतिदिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म पुष्पलाल मध्यपहाड़ी लोकमार्गको सुन्दर बजार भोरेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र आचटाङ सहित मुसलधारे वर्षाको सम्भावना छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कोटाम गेग्राम बाहाप सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरीमा 100 सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ।
1: वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% EMI को सुविधा नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेलसँगै भरोसासँगै
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेर सबैका अध्यक्ष दीपक घामीले सरकारले विद्यार्थी संगठनहरू खारेज गर्न खोजे खारेज गरेर लोकतन्त्रको घाँटी निमोट्न खोजिएको बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भोसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै सरकारको यस्तो तयारी विद्यार्थीहरूको मौलिक हक र आवाजलाई पूर्ण रूपमा दबाउने निरंकुश प्रयास भएको उनले आरोप लगाएका छन्। अध्यक्ष धामीले विद्यार्थी आन्दोलनको ऐतिहासिक गरिमालाई गलत व्याख्या गरेर प्रहार गर्न खोजिएको उल्लेख गरेका छन्। प्रधानमन्त्रीको स्वेच्छाचारी तथा नस्थायी प्रवृत्तिका कारण देश गम्भीर संकटतर्फ धकिलेको टिप्पणी गर्दै उनी यस्ता सम्की निर्णयहरू स्वयं सरकार र प्रधानमन्त्रीका लागि समेत आत्मघाती र प्रतिपादक बन्न सक्ने चेतावनी दिएका छन्। सचेत नागरिकले देश र समाजको विषयमा विश्लेषण गर्न पाउने तथा आफ्ना विचारहरू स्वतन्त्र रूपमा कड़ा रूपमा राख्न पाउने संवैधानिक अधिकारमा माथि बन्देज लगाउनु पूर्ण रूपमा गैर कानूनी भएको उनको भनाइ छ। आफ्नो गल्ती र कमजोरी लुकाउन सरकार चलाउने अनि त्यसको विरूद्धमा उठ्ने न्यायपूर्ण आवाजलाई दबाउन खोज्नु कुनै पनि हालतमा जायज नहुने उनले स्पष्ट पारेका छन्। अनिरा सोनीले सरकार देश अधिनायकवादी कदमका विरूद्ध सड़क संघर्ष र कानूनी प्रक्रिया दुवै माध्यमबाट सशक्त र कठोर रूपमा प्रतिकार गर्ने घोषणा समेत गरेको उनले जनाएका छन्। यसपालि नेपालमा मनसून जुन 19 तारीक अथवा असार 5 गते भित्रिएको छ तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलने क्रममा छ। यस्तो बेला ठूलो वर्षा सधैँ कतै कतै अचानक बाढी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरिएको छ। अकस्मात बाढ़ी पैह्रो कटान के ग्राम बाहत शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ। गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 1719 पुगेको छ। राष्ट्रसभाका अध्यक्ष जर्ज रोड्रिग्सले सार्वजनिक गरेको विवरण अनुसार हजारौं मानिस प्रभावित भएका छन् भने उद्धार तथा राहत कार्य अझै जारी छ। सरकारी विवरण अनुसार भूकम्पबाट कम्तीमा 22,619 जना प्रभावित भएका छन्। तीमध्ये 5,034 जना घाइते भएका छन्। साथै 855 भवनमा क्षति पुगेको छ जसमध्ये 199 भवन पूर्ण रूपमा भत्किएका छन्। गत बुधबारदेखि हालसम्म 609 पराकम्पन महसुस गरिएको अधिकारीहरूले बताएका छन्। सोमबार पनि एउटा पराकम्पन व्यापक रूपमा महसुस भएको नै त्यसबाट थप ठूलो क्षति नभएको जनाइएको छ। यसैबीच अमेरिकी भूगर्भीय सर्वेक्षणले भूकम्पको अन्तिम मृत्यु संख्या 10,000 वा त्यसभन्दा बढ़ी पुग्ने सम्भावना 44% रहेको आकलन गरेको छ। मध्य तथा उत्तरी भेनेजुएलामा करिब 58,870 भवन क्षतिग्रस्त र ध्वस्त भएको अनुमान छ। फिफा विश्वकप 2026 नकआउट चरणमा क्यानाडा ब्राजिल र पाराग्वेले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम सोह्रमा स्थान सुरक्षित गरेका छन्। तिनै टोलीले कठिन प्रतिस्पर्धामा प्रभावशाली जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएका हुन्। यसअघि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको नकआउट चरण थप रोमाञ्चक बन्दै गएको छ। स्वआयोजक राष्ट्र क्यानाडाले दक्षिण अफ्रिकामाथि 1-0 संघर्षपूर्ण जित निकाल्दै आफ्नो फुटबल इतिहासमा पहिलो पटक विश्वकपको अन्तिम सोह्रमा स्थान बनाउन सफल भएको छ। अब अन्तिम सोह्रमा पुगेका क्यानाडा ब्राजिल र पाराग्वेले क्वार्टर फाइनल प्रवेशका लागि आफ्ना प्रतिद्वन्दी विश्वकप प्रतिस्पर्धा गर्नेछन्। नकाउट चरणमा प्रत्येक खेल गर या मरको अवस्थाको हुने भएकाले आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। विश्वभरका फुटबल समर्थकको ध्यान अहिले विश्वकप 2026 अन्तिम स्वरका रोमाञ्चक भिडन्ततर्फ केन्द्रित भएको छ। अवस्थ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली मुक्तु .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0556394595।
1: चैते धानमा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण।
2: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चाउ दिशो फाइनेट।
3: हेलो नमस्कार, आज नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद, नमस्कार।
3: फेरि नेपालमा कम्युनिष्टहरूको क्रमभङ्गता एकता फेरि एक ठाउँमा उभिन खोज्ने गरी जुन किसिमको प्रयास भइरहेको छ भनिएको छ। तपाईँ अहिले जुन दलमा आबद्ध हुनुहुन्छ, तपाईँका संयोजक प्रचण्डजीले अब पार्टी क्रमभङ्गता गर्दैछ, तपाईँहरू तयार रहनुहोस् भन्नुभएको छ। तपाईँ तयार हुनुहुन्छ अब केपी ओलीसँग जोडिनका निम्ति, नेकपा एमालेसँग सहकार्य गर्नका निम्ति? डाक्टर राहुल,
4: देशको सर्वोपरि हितमा, जनताको हितमा आजका मूलभूत राजनीतिक, आर्थिक, सामाजिक समस्याहरू समाधान गर्नको लागि निस्वार्थ ढंगले लेख हुने हो भने त्यो राम्रो कुरा हो। तर विगतमा चाहिँ निहित स्वार्थको लागि एकताको कुरा गर्ने, अनि त्यसपछि गएर झन ठूलो समस्यामा आन्दोलनलाई, देशलाई फसाउने। उदाहरणको लागि नेकपाको झन् दुई तिहाईको सरकार बन्यो, तर त्यो टिकेन, नटिकेको मात्र होइन पार्टी नै विभाजित भयो। त्योबाट शिक्षा लिएर ती महसुस गरेर यो देशलाई आजका विषम अवस्था, आजको विषम अवस्थाबाट बाहिर ल्याउनको लागि काम गर्ने हो भने जुन उहाँले सहकार्यको कुरा गर्नुभएको छ त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ।
3: तर तपाईँलाई ढोकाउनुहुन्छ, तपाईँ पत्याउनु भएको छ अब सहकार्य हुन्छ, एकदम मिलेर जान्छौ, पार्टी एकता हुन्छ, कम्युनिस्टहरू एक ठाउँमा उभिन्छन् भन्ने कुरामा तपाईँ ढोकाउनुहुन्छ अहिले? डाक्टर,
4: मैले समग्र स्थितिको विश्लेषण गर्दा तत्काल संस्थात्मक एकता त मैले सम्भव देखेको छैन। सहकार्य भने त्यो तत्काल भन्ने बित्तिकै भइहाल्ने, भइहाल्ने त्यसको भौतिक परिवेश मैले देखेको छैन। त्यसमा धेरै सैद्धान्तिक, वैचारिक र व्यवहारिक कुराहरूमा निस्वार्थ ढंगले विश्लेषण गर्नुपर्ने, समीक्षा गर्नुपर्ने, केलाउनु पर्ने, अगाडिको बाटो तय गर्नुपर्ने अवस्था देखिन्छ।
3: तपाईँको लागि के हो, एमालेसँग मिलेर जानुपर्छ, सबै कमिस्टरसँग उभिनुपर्छ भन्ने एउटा? अब यो अहिलेको अवस्थामा चाहिँ जुन कमजोर भइएको छ, जुन छिन्न भिन्न होइन स्थितिको सृजना भएको छ, अब यसलाई चाहिँ मिलाएर जानुपर्छ भन्ने लाइनमै हो कि वा चाहिँ अब विश्वास छैन तपाईँलाई?
4: होइन, मैले यो कुनै वामपन्थी वा कम्युनिस्ट पार्टीको मात्र कुरा होइन।
3: हो त, अब कम्युनिस्ट छैन नेपालमा भनिन्छ होइन अहिले चाहिँ?
4: होइन, हाम्रो देशको जुन अवस्था छ नि, यो देशको अवस्थामा हाम्रो देशको स्वाधीनता, हाम्रो भौगोलिक अखण्डता जस्तो अप्ठ्यारोमा परेको छ, जसरी संसार आज यस्तो जटिल एउटा अन्तर्राष्ट्रिय परिवेश हाम्रो अगाडि छ, यो स्थितिमा नेपालका सबै देशभक्त नै कुन गर्ने हो? कम्युनिस्ट पार्टीले एक भएर देशको सर्वोपरि हितलाई ध्यानमा राखेर अगाडि बढ्ने कुरा त राम्रो कुरा हो नि, तर त्यो राम्ररी बढ्ने अवस्था छ कि छैन र साँच्चीकै बढ्न खोजेको होइन भन्ने कुरा प्रमुख कुरा हो। र तपाईँहरू कम्युनिस्टमा यो देशमा छन् कि छैन भन्ने जो प्रश्न गर्नुभयो, अब हेर्नुहोस्, एउटा शास्त्रीय दर्शनको आधारमा हेर्ने हो भने त न पुँजीवाद आफ्नो स्वरूपमा छ, न कुनै साम्यवाद या कम्युनिजम आफ्नो स्वरूपमा छ। अहिलेको समय परिस्थिति अनुसार त्यसमा धेरै स्वरूपहरू त परिवर्तन भएका छन्, तर पार्टीका नाम त छन् नि, तिनका नीति सिद्धान्त दर्शनमा त भनेका छन् नि, त्यस कारण के हुनु होइनन् भन्नुभन्दा पनि नेपालको सर्वोपरि हितमा, जनताको सर्वोपरि हितमा ती पार्टीले काम गर्ने र देशको व्यतिथि, राष्ट्रको माथि भएका बाह्य हस्तक्षेपलाई रोक्ने त्यो दिशामा अगाडि जाने कि नजाने भन्ने कुरा प्रमुख हो.
3: तर अब चाहिँ यो अहिले सम्भावना देख्नु भएको छ तपाईँले, यसको चाहिँ मिलनको सम्भावना वा सहकार्यको सम्भावना, स्थानीय प्रदेशमा निर्वाचन आउँदैछ, त्यो पूर्व चाहिँ हामीहरू एक दिक्का भएर अगाडि बढ्नुपर्छ भने त यो त चुनावी स्वार्थ त होला नि त, होइन? दल केन्द्रित स्वार्थ केन्द्रित मिलन त होला नि त. यो
4: अहिले नेपाली कम्युनिस्ट पार्टीको मक्सिरमा राष्ट्रिय महाधिवेशनको घोषणा भइसक्यो हो, र नेकपा एमालेभित्र पनि त्यहाँ एउटा कार्यदल बनेर समीक्षा भइरहेको हो, र नेतृत्व परिवर्तनको सन्दर्भ पनि उठ्यो हुनाले, त तत्कालै त्यस्तो खालको कार्यकर्ता एकता वा एकता भइहाल्ने अवस्था त म देख्दिनँ. यदि देशको सर्वपरियता ध्यानमा राखेर नेतृत्वले अब यो आफ्नो स्वार्थ होइन, विगतमा जे जति गल्ती कमी भइरहेको छ त्यसलाई महसुस गरेर राष्ट्रको हित र जनताको हितलाई नै अब केन्द्र भागमा राख्ने, विगतका गल्तीबाट सिक्ने हो भने स्थानीय निर्वाचनको पूर्व सन्दर्भमा त्यस्तो कार्यगत एकता हुन सक्दछ.
3: र अहिले चाहिँ अब सरकारको कुरा अलिकति गरौँ, किनभने सरकारले 3 अर्बका गाडी किन्दै रहेछ डाक्टर साहब, होइन? अब यो किनभने समितिले चाहिँ नकिन्न भनेर भनेको छ, 3 अर्बका गाडी खरिद गर्नका निम्ति बजेट विनियोजन भएको छ. अहिलेको अवस्थामा करिब 600 भन्दा बढी त हामीले पूर्व विशेषताहरूका गाडी चाहिँ फिर्ता बोलायौं भनेर सरकारले दावा गरिरहेको थियो. त्यसै गरी भारत लगायतका छिमेकी मुलुकहरूले पनि अनुदानमा कतिपय सवारी साधनहरू दिएको छ. अब यो अहिलेको आवश्यकता हो, तत्काल आवश्यकता यही हो, गाडी सवारी साधनदेखि लिएर सबै चाहिँ विलासितका सामानहरू किन्नुपर्ने आवश्यकता हो अहिले, डाक्टर साहब के लाग्छ?
4: कार्यक्रम मार्फत सम्पूर्ण नेपाली जनता अब विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण पार्टी पंक्तिको ध्यान गम्भीर रूपमा आकर्षित गराउन चाहन्छु. यो सरकार आउँदाखेरि र विगतको आन्दोलनको बेला के लाग दियो? सुशासन, पारदर्शिता, नेतृत्वी, त्यो भनेको होइन. अब हाम्रो दुईटा कुरा अत्यन्त गम्भीर रूपमा हेर्नुपर्ने छ. यदि कुनै पनि व्यक्ति आज यो देशप्रति जिम्मेवार छ, जनताको अवस्थाप्रति चिन्तित छ, यो राष्ट्रमा उत्पादकत्व उत्पादन नबढाएर रोजगारीको सृजना नगरेर देश अगाडि जान सक्दैन भन्ने महसुस गर्छ, उनीहरूले सोच्नुपर्ने दुईटा कुरा भन्न चाहन्छु. एक, सरकारले नेतृत्व हुने खर्च घटाउने नाममा मन्त्रालयको संख्या घटायो. मैले दुःखका साथ भन्नुपर्छ, हेर्नुहोस् त, अब मन्त्रालयमा कर्मचारी तन्त्रको समानान्तर मन्त्रीको आफ्नो स्वेच्छाले सल्लाहकार सचिव स्तरसम्मको सल्लाहकारको त्यहाँ दफाहरू नियुक्ति गर्न पाउने. तर यस्तो दुनियाँमा एकदमै सम्पन्नहरूको पनि हुँदैन जस्तो हेर्नुहोस् है त, त्यही गरौँ. अब यदि मन्त्रालयमा एकजना मन्त्रीको इच्छा बनाउँछन्, सचिव स्तरदेखि लिएर कर्मचारीको तन्त्र नियुक्त गर्न पाउने भएपछि अनि हामीले खर्च घटाउनको लागि मन्त्रालयको संख्या घटाउँछ भन्नेको कुनै अर्थ छ? कुनै तात्पर्य छ? एक. दुई, तपाईँले जुन अहिले भर्खरै यसरी थुप्रै सहरी साधनहरू किन्ने भने तिनीहरू भन्नुभर्ताको के नेपाल जस्तो मुलुकमा यस्तो गर्नु उचित छ भन्ने प्रश्न गर्नुभयो नि, यो धेरै संवेदनशील विचार गर्ने कुरा छ. आज देशको ऋण यति बढेको छ, हेर्नुहोस् त, हाम्रो समग्र कुल गृहस्थी उत्पादनको 46% हाम्रो सार्वजनिक ऋण पुगिसक्यो. त्यो सार्वजनिक ऋणमा पनि आधाभन्दा बढ्दा वैदेशिक ऋण छ. ऋणमा मात्रै त्यो वित्तीय व्यवस्थापन भनेर बजेटमा आउँछ नि, मान्छेले बुझ्दैन कतिले के आयो वित्तीय व्यवस्थापन भनेको, त्यो ब्याज तिर्ने भनेको. अरबौँ रूपियाँ हामीले विदेशीहरूलाई ऋण तिर्न पर्छ. यो सरकार आइसकेपछि पनि मलाई लाग्छ 40 अर्बभन्दा बढ्दा ऋण लिइसक्यो, र धमाधम त्यो ऋण लिने बाटोमा यो सरकार छ. अनि यस्तो स्थितिमा विगतमा भदौ 23-24 गतेको घटनामा, खास गरी 24 गतेको घटनामा राष्ट्रको अर्बको क्षति गरियो. पुनर्निर्माण गर्नुपर्ने चुनौती छँदैछ. सिंहदरबार जस्तो शासन प्रशासनको केन्द्र आज त हाम्रो अगाडि दर्दनाक अवस्थामा छ, सर्वसहमत दर्दनाक अवस्थामा छ. संसद भवन त्यत्रो चिनिया सहयोगबाट बनेको, आफूले त बनाउन सकेनौ सकेनौ, अन्तर्राष्ट्रिय सभावन भनिन्थ्यो जब जो नेपालको त्यतिको व्यवस्थित त्यत्तरी एउटा नेपालको कला शैलीले बनेको कुनै भवनै छैन नयाँ आधुनिक. त्यो जीर्ण अवस्थामा हामीले गिजाइरहेको छ. अरू प्रहरीका कयौं कार्यालयहरूमा आज कार्यालय छैन. प्रहरीहरू कार्यालय बिना उनीहरू आफ्नो काम गर्न विवश छन्. यस्तो स्थितिमा अनि विगतमा अर्बौँ रूपियाँकोमा खरानी बनाउने, त्यहाँ कति सहयोग साधनहरू आग लगाइयो, त्यसको छानबिन गर्नुपर्छ. को हुन् त्यो आग लगाउने, त्यसलाई कार्यवाही गर्न त परै जाओस्,
3: सात अर्ब बराबरका गाडीहरू झलेको तथ्याङ्क त सार्वजनिक
4: भइसक्यो। सात अर्ब बराबरका ती सारी साधनहरूमा आगो लगाइएको छ, व्यक्तिका घरमा आगो लगाइएको छ, अनि व्यावसायिक भवनहरूमा आगो लगाइएको छ, त्यसको क्षतिपूर्ति दिने, त्यो आगो लगाएर कारवाही गर्ने, अनुसन्धान गर्ने कुनै कुरा हामीले सुनेका छैनौँ। अनि अर्कोतर्फ अनि अब तीन अर्बका सारी साधनहरू अनि आयात गर्ने किन्ने अनि अनुभन्दा अनुभवलाई यसो म एउटा पर्सनलको कुरा सुनाउँछु। मैले केही समय अगाडि यो सरकार बनेपछि अब सवारी साधनहरू जसले दुरुपयोग
3: गरिरहेको छ, सेनालाई चाहिँ करिब एक अर्ब विनियोजन गरिरहेछ नेपाल
4: तपाईँले भन्नुभयो अघि मैले सुने। अब त्यो हेर्नुहोस् कार्यालयहरूमा कसले गाडी प्रयोग गरिरहेछ, सहसचिव या कसले प्रयोग गर्नु हुनेले गरिरहेछ, फलानु व्यक्तिबाट गाडी खिच्यो, फलानु व्यक्तिबाट गाडी खिच्यो भनेर निकै हल्लेखल्ले गरेको हामीले सुन्यौँ होइन। त्यो पनि मित्रताको आवरणमा गरिएको हल्ला थियो। अनि अहिले यत्रो रकम खर्च गरेर अनि नेपालले सबै सहरी साधनहरू किन्नुपर्ने, अनि यो के कुन खर्च घटाएको कुरा भयो त? सरकारको आफ्नै घोषणा, आफ्नै नीति, आफैले जनताको अगाडि भनेको कुराहरूसँग यो बात छ। हेर्नुहोस् यस्तो कुराले के गर्छ त भने सुशासन होइन, कम खर्च गर्ने होइन, विकृति मनपरी तन्त्र र अरूको लागि त सुशासन, पारदर्शिता, भ्रष्टाचार, नियन्त्रण गफ दिने, आफू त जे भनेको छ ठिक त्यसको विपरीत काम गर्ने, यस्तो चरित्रले हाम्रो राज्य, हाम्रो देशले ठूलो क्षति बिहोर्नु पर्ने हुन्छ। जनताले आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै दुई तिहाई दिएको छ। हेर्नुहोस् त्यो दुई तिहाईले कुनै राजनीतिक स्थायित्व ल्याउँछ, त्यसले यस्तो व्यवहार गर्यो भने त्यस्तो कुनै सकारात्मक परिणाम ल्याउँछ? हाम्रो देशमा आज जुन युवा पङ्क्ति धमाधम देश छोडेर
3: होइन, सरकारलाई सवारी साधन चाहिन्छ, दैनिक व्यवस्थापनका लागि, कार्य सम्पादनका लागि चाहिन्छ, तर तीन अर्बको सवारी साधन किन्ने बेला हो त यो भन्ने खालको निकै ठुलो प्रश्न आएको छ क्या। पिछले होल्डिङ सेन्टरबाट निकालिँदैछन् आज सुकुम्बासीहरूको रुवावासी हुँदैछ होइन, वास्तविक सुकुम्बासी हुने त होल्डिङ सेन्टरमा बसेकाहरू त, उनीहरूको त जमिन छैन, जग्गा छैन, कतै पनि केही पनि छैन होइन, भएकाहरू त हुकुम्बासीहरू त भागिसके, अब सुकुम्बासीहरूलाई रुवाएर चाहिँ जुन किसिमका कामहरू भइरहेका छन् यसले कहाँ पुर्याउँदैछ देशको
4: सरकारले? सबभन्दा पहिले आफ्नो भूगोल सीमाको रक्षा गर्ने, जनताको सुरक्षा गर्नु राज्यको न्यूनतम दायित्वभित्र पर्छ। लिपुलेख लिम्पियाद्वारा कालापानी सुस्तामा, देशीहरूको सुस्तामा राष्ट्रसङ्घ सभापतिका राष्ट्रमन्त्रीजीले भाग पाउन गर्नुभयो, त्यसपछि भारतीय फौजले त्यहाँ प्रवेश गर्यो। आज सुस्ताका बासिन्दा मैले सञ्चार माध्यममा हिजो मात्रै सुनेको हेरेको प्रधानमन्त्रीको नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्तिपछि सुस्तामा हामी धेरै दुःख पाउन थाल्यौँ भनेर त्यहाँका जनता भनिरहेका छन्। एकातर्फ त्यो सीमाको सुरक्षामा पैसा खर्च गर्नुपर्ने मुद्दा एक, दोस्रो अहिले तपाईँले भर्खरै भन्नुभयो जनताको सुरक्षाको सन्दर्भमा, एकातर्फ त देशमा जनता के युवाहरूले देश छोडेर यहाँ जनशक्तिको लाभ हुँदैछ। हेर्नुहोस् अहिले खेतीपाती गर्ने ठाउँमा जनशक्ति भएन, निर्माण कार्यमा जनशक्ति भएन भने देशको स्वतन्त्र माथि गाँसिन्छ। एकातिर त्यस्तो अवस्था छ, सुकुम्बासी भनेर जो व्यक्तिहरू बसेका थिए त्यहाँ छानबिन गर्ने, जो वास्तविक सुकुम्बासी हो उनीहरूको पुनर्स्थापना गर्ने, व्यवस्थित बसोबास छन् भने उनीहरूलाई व्यवस्थित बसोबास गराउने त सरकारको कर्तव्य हो नि। अनि त्यसको छानबिनहरू नगर्ने, आश्रय स्थलमा बसेकाहरूलाई यतिमध्ये तिमी छोडेर जाऊ, बर्खाको समय कहाँ छोडेर जान्छन्? अनि अर्को तर्फका तीन अरबका सवारी साधन किन्ने, अनि आफ्नो जनताहरू जो यदि उनीहरू सुकुम्बासी हुन् भने त्यो त सरकारले ल्याउनु पर्यो त्यो तथ्याङ्क। अहिलेसम्मको आश्रय स्थलमा उनीहरूको विचलले हेर्दा थुप्रै मानिसहरू सुकुम्बासी नै हुन् कि जस्तो देखिन्छ, अनि उनीहरूलाई विचलित पारेर तिमीहरू जतासुको जाओ भन्ने। हेर्नुहोस् यो त नेपालको संविधान कानून, हाम्रो सामाजिक मर्यादा, समन्वय सभ्यता
3: तर भ्रष्टाचारको विषयमा त निर्मम भन्दैछ नि त सरकार होइन, कतिपय फाइलहरू खुल्या छन्, अर्बौं अर्ब बिगोहरू दाबी भइरहेका छन् होइन, हिजोका चाहिँ बिचौलियाहरूलाई सेटिङ गरेर कतिपय घर जग्गा जोडेकाहरूका त उठीवासै लाउने स्थिति छ नि त अहिले होइन।
4: भ्रष्टाचारमाथि कानूनी कारवाही गर्नुपर्छ, भ्रष्टाचारीहरूमाथि कानूनी कारवाही गर्नुपर्छ। हामी सबैले त्यसको
3: विश्व पौडेलदेखि लिएर चाहिँ अहिले बिचौलिया दीपक भट्टाहरूसँग त सम्म त यतिखेर अनुसन्धानको धारामा छन् नि त होइन।
4: म तपाईँलाई एउटा प्रसङ्गमा भन्छु, भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ सरकारको, त्यो कर्तव्यभित्र पर्छ, विगतमा पनि गरेको छ। म स्मरण गराउन चाहन्छु, आज जुन हल्लीखल्ली भएर केही व्यक्तिलाई गिरफ्तार गरेकोमा आज मात्र गर्यो, विगतमा त ठुल्ठुला मन्त्रीहरू लामो समयसम्म कार्यवाहीमा बसेका छन्, कयौं मानिसहरूलाई कारवाही भएको छ, नभएको होइन। तर हाम्रो देशमा अझै पनि भ्रष्टाचारहरूमाथि कार्यवाही गर्नुपर्छ। कसैले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको छ, भ्रष्टाचारको क्रियाकलाप गरेको छ भन्ने कार्यवाही गर्नपर्छ। त्यो कार्यवाही भनेको सबै व्यक्ति कानूनको अगाडि समान छन् भन्ने सिद्धान्त अनुरूप हुनुपर्छ। एक, दुई, कानूनको प्रक्रिया पद्धति जुन हो त्यो संसारमा स्थापित नेपालको आचार आचार संहिताले स्थापित गरेको प्रक्रियाले स्थापित गरेको त्यो प्रणाली अनुरूप हुनुपर्छ। त्यहाँ कुनै व्यक्तिलाई मनाग्यो भनेर आज कुनै व्यक्ति श्रीति महाराज बन्न सक्दैन। आज कुनै पनि व्यक्ति स्वेच्छाचारी भएर मैले भने ल गर भन्ने त्यस्तो खालको लोकतन्त्रमा हुन सक्दैन। त्यो प्रक्रिया अप्नाउनुपर्छ र निष्पक्ष छान्नु हुनुपर्छ। तथ्यको आधारमा व्यक्तिलाई कार्यवाही गरिनुपर्छ। मान्छेलाई भन्नाम गराइदिने अनि आफ्नालाई चाहिँ उत्रान थिएन केही पनि नगर्ने। अहिले म सुनिरहेको छु राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सांसद मन्त्रीहरूले सार्वजनिक जनता निचेको भन्दा दिनदिनै समाचार आइरहेछ। कुनै व्यक्तिमाथि कार्यवाही गरेको त सुनिँदैन त। अनि एउटा सामान्य व्यक्ति जसको घरबार छैन उनीहरूलाई विचल्ली गरेर विवेक लगाएर आफ्नो स्थलमा राखेर न उनीहरूको बालबालिकाको पढाइको कुराको कुनै सुनिश्चितता छ, न त बिरामीहरूको उपचारको व्यवस्था छ, न कहाँ जाने भन्ने कुनै व्यवस्थापनको कुरा छ। अनि त्यहाँ त्यति निरन्तरपूर्वक प्रस्तुत हुने अनि आफ्ना मानिसहरू सांसद र ठुल्ठुला पदमा बसेका व्यक्तिहरूको दिनदिनै तमामसहित सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमले कुरा उठाउँदा न त्यसमा छानबिन गर्ने न कारवाही गर्ने यस्तो खालको पक्षपातपूर्ण क्रियाकलाप राज्यले गर्ने भनेको के हुन्छ त भने भ्रष्टाचारमाथि कार्य गरेको पनि त्यो खालि बदलाको हावाले गरेको हो कि भन्ने जनतामा पक्का जान्छ। यस्तो नहोस्,
3: होइन सरकारले त सुशासनका कामहरू गरिरहेछ, त्यो फाइलहरू अगाडि बढाइरहेछ, होइन भोलि चाहिँ अब उहाँहरूको गल्ती छ भने अर्को फेरि चाहिँ अर्को निकायले चाहिँ तत्त्व निकायले उहाँहरूलाई पनि कार्यवाही गर्ला होइन। तर चाहिँ भ्रष्टाचार देश त थिचिलो भएको रहेछ नि त, डक्टरले त स्वीकार्नुहुन्छ नि त होइन, हरेक क्षेत्रमा
4: भ्रष्टाचार व्यापक छ भन्ने कुरा त आज देखियो होइन। हेर्नु पञ्चायत कालमा पनि ठुल्ठुलो काण्ड भएर त्यति बेला दरबारमा राजाकै अधिराज कुमारलाई पनि कार्यवाही गर्यो सम्झिरहेको हामी। अनि त्यसपछि गएर पञ्चायत कालदेखि अहिलेसम्म त्यो ठुल्ठुला पर्ने बसेका व्यक्तिहरूको सूची बनाउने भने लामो हुन्छ। बहुदरी व्यवस्था आइसकेपछि पनि थोरै मान्छेलाई कार्यवाही भएको छ। नेपालमा भ्रष्टाचारको रोगले निकै हाम्रो समाज आक्रान्त छ, राज्य प्रणाली आक्रान्त छ, त्यो साँचो कुरा हो। तर त्यसलाई नियन्त्रण गर्नको लागि के हुन्छ भने जो व्यक्ति सरकारमा जान्छन् जसको हातमा शासनको भागदर हुन्छ निजहरूले सबभन्दा पहिले आफैबाट आफ्नै पंक्तिबाट शुरू गर्यो भने त्यो विश्वसनीय हुन्छ। आफ्ना भनेकाहरूलाई के पनि नगर्ने अरूमाथि मात्रै दण्ड गर्दाखेरि के हुन्छ त भने त्यसले वांछित परिणाम हासिल हुन सक्दैन। त्यसले समाजको सरकारले हेर्ने दृष्टिकोण र निष्पक्षतालाई हेर्ने दृष्टिकोण नै के हुन्छ त त्यो आफ्नै दुर्गावासमा फस्छ। र त्यसले गर्दाखेरि न राज्यले स्थायित्व प्राप्त गर्छ, न सरकारले स्थायित्व प्राप्त गर्छ, र शासन गर्ने सरकार चलाउने राजनीतिक दलले अन्तत त्यो ठूलो विवादको भरिमा पर्छ। र त्यसले अब फेरि ल्याउने परिणाम के हुन्छ, फेरि उही राजनीतिक अस्थित सात सालदेखि आश्रम नेपाल प्रयोगशाला बनेको छ, अहिले पनि प्रयोगशाला बनाउने प्रक्रिया जारी छ। त्यो संविधान संशोधनको नाममा होस् वा सरकार चलाउने नाममा होस्,
3: होइन अब राष्ट्रपतिले आफ्नो आदेशद्वारा स्पष्ट सन्देश दिइसकेका छ, दल दिने स्थानीय तह प्रदेश संरचना सम्भवत खारेज।
4: अब त्यो उहाँहरूले जुन कुरा ल्याउनु भएको छ, अब त्यो संविधान संशोधन भनेको हेर्नुहोस् त्यो कुनै खेलातिर सजिलो कुरा छैन। प्रदेशको कुरा गर्ने हो भने प्रदेशको समेत सहमति लिनुपर्छ। त्यो प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी र यहाँ सरकारले कुनै गम्भीर रूपमा संविधानविद त्यो सम्बन्धी जानकारी अनुभवी व्यक्तिहरूलाई अगाडि सारेको देखिँदैन। अब जहाँसम्म हामीमा अनुभवी उहाँहरूले दावी गर्नुहुन्छ भने उहाँहरू कति अनुभवी कति दक्ष भन्ने कुरा त उहाँहरूको महाधिवेशनमा देखिसक्यो। मैले भने उहाँहरूलाई सुटमा त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका मानिसहरूलाई नै आफै दिल्ली नै त्यहाँ
3: महाधिवेशन के भयो, सौहार्दपूर्ण ढंगले सम्पन्न भयो होइन महाधिवेशन चाहिँ राष्ट्रपतिको।
4: अब अनि त्यो उहाँहरूको अन्तरिकरणमा म धेरै टिप्पणी गर्न चाहन्न, तर त्यहाँ निर्वाचन प्रणालीदेखि लिएर मान्छेको उम्मेद्वारीदेखि लिएर जुन कुरा यो अहिलेको लोकतन्त्रमा सुन्नै नसकिने भन्नै नहुने गराउ नहुने कुराहरू त उहाँहरूका त्यहाँ सहभागी भएका प्रतिनिधिहरू र त्यहाँ पर्ने भएका व्यक्तिहरू आफै दिन नै भएर पछि ल्याइरहनु भएको छ। मैले के भन्नु
3: पर्यो,
4: यो प्रसङ्गमा किन जोडेको भने संविधान निर्माण र संविधान संशोधनमा हामी नै सबै विज्ञ छौँ, अरू कोही विज्ञ चाहिँदैन भन्ने जसरी जुन प्रकारले अहिले व्यवहार गरिँदैछ नि त्यो सत्य देखिएन। उहाँहरूले आफ्नै राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा जे कौशल दक्षता सुशासनका कुरा स्वच्छ प्रतिस्पर्धाको कुरा नयाँ नयाँ प्रतिभालाई अगाडि आउनदिने भन्ने जुन नारा दिनुभएको थियो नि त्यो त कति सत्य रहेछ कि छैन भन्ने कुरा त महाधिवेशनमै देखियो भन्ने कुरा त उहाँकै प्रतिनिधिहरूले भन्नुभएको छ, मैले होइन।
3: हस् जक्षा यहाँको महत्वपूर्ण समय संवादका लागि मलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
4: धन्यवाद.
3: स्वागत थियो नेकपाका नेता पूर्व प्राण एवं रक्षा गृहमन्त्री डाक्टर भीम रावल. आदरणीय श्रोता, नेपाली भाषा छोटो विषय आउनुहुन्छ, विषयपछि पुनः उपस्थित हुनेछु.
5: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना. यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलक्षित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले भेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाहपथ, काठमाडौँ.
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो.

0: सजन्दैबाट समयसँग घटिँदै गयो र त पनि थरीथरी चिन्न लाग्यो। जिन्दगीमा समय किन एक मासु थियो तर पनि मन भुक्क हुन्थ्यो किनकि मेरो खाता थियो मोबाइल बैङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको मोबाइल बैङ्कमा खाता छ कि छैन त?
2: हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। पोस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।

0: পুরো বিশ্বমা পুরো বহস নেপালি বহস নেপালি বহস কা সাথ মা
1: बेसमालेका सुभ्यूका अध्यक्ष दीपक धामी हुनुहुन्छ। दीपकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार, गुड मर्निङ।
1: होइन, अब त्रिभुवन विश्वविद्यालयले भन्यो अब तपाईँहरूका कुनै पनि संरचनाहरू छन् होइन, त्रिवी राङ्गी क्याम्पसहरूमा संरचनाहरू तपाईँहरूले राख्नु भएको छ भने तत्काल हटाउनु, 7 दिनभित्र ती सबै संरचनाहरूलाई चाहिँ हटाएर चाहिँ खाली गर्नु भनेर चाहिँ सूचना जारी गर्यो। र उसले भन्यो आफ्नो आङ्गिक क्याम्पसहरूबाट पनि दलीय विद्यार्थी संगठनलाई संरचना हटाउनु निर्देशन पनि दियो। अब यो सूचना अनुसार करिब करिब 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गरी निर्देशनालयलाई जानकारी पनि गराउनु भन्ने सूचना आइसकेको स्थितिमा अब तपाईँहरू के गर्दै हुनुहुन्छ? यतिखेर हटाउने तयारीमा हो?
2: यो देश एउटा प्रणालीमा संविधान सम्मत रूपमा अगाडि बढ्छ। देशका लोकतान्त्रिक मूल्य मान्यताहरू जसरी अगाडि बढ्न पर्ने त्यो अनुसार नै अगाडि बढ्न पर्छ भन्ने हाम्रो मान्यता हो। तर जसरी एउटा सङ्की शासकले एउटा आफ्ना विरूद्धमा उठ्ने आवाजहरू अथवा एउटा सचेत वर्गका रूपमा उठ्नुपर्ने आवाजहरूलाई चाहिँ दबाउनको लागि जुन किसिमको उर्दी जारी गरेको छ, यस्ता सङ्की शासकहरूले बेला मौकामा चाहिँ आफू म मात्रै सर्वसम्मान्य हुँ, म मात्रै सर्वस्व हुँ भन्ने किसिमले जसरी लोकतन्त्रको घाँटी निमटेर यी सबै आवाजहरूलाई दबाउन खोज्दैछ र एउटा सचेतना वर्गलाई जसले राजनीतिलाई आफ्नो एउटा यो माटोलाई यो समाजलाई म चाहिँ गर्छु भन्ने हो टुटीका साथ यो एउटा आफ्नो विश्वविद्यालय परिगर्दाखेरि मैले यो समाजका सबै पाटाहरू चलाउनुपर्छ, सबै भूमिकाहरूमा चाहिँ मेरो उपस्थित हुनुपर्छ र मैले देशको समृद्धिको यात्रामा मेरो पनि एउटा चाहिँ उपस्थिति हुनुपर्छ भन्ने एउटा पवित्र उद्देश्यका साथ लागेका विद्यार्थी साथीहरूलाई निश्चेज पार्न र कुनै विदेशी डिजाइनका युथ काउन्सिलहरूलाई स्थापित गर्ने जुन एउटा मनसायका साथ अगाडि बढ्दैछ सरकार र बालेन्द्र सरकारले जुन किसिमको यो एउटा नियोजित रूपमा देशलाई भण्डारामा लैजाने किसिमको जुन प्रयत्न गर्छ कि आफैमा दुःखदायी छ। यस्ता शासकहरू सुन्की शासकहरू एउटा दीर्घसनी शासकहरूको उर्दीले यो सरकारले गरेका उर्दीहरूले यो विद्यार्थी आन्दोलन विद्यार्थी संगठन विद्यार्थीले आफ्नो विचार बोक्न पाउने कुराहरू चाहिँ यो रोकिँदैन र हामी संविधान सम्मत अहिले कानुनी हिसाबले पनि हामी सर्वोच्च अदालतमा चाहिँ न्यायालयको एउटा निर्णयको
1: प्रक्रिया
2: सरकारले सर्वोच्च अदालतले गरेको निर्णय अथवा गरेको आदेशको विरुद्धमा पनि जसरी एउटा किसिमको प्रक्रियामा चाहिँ उसले अपमान गर्ने गरी अथवा मानहानी हुने गर्ने गरी जसरी अदालतको मानहानी हुने गरी पनि कार्य गरेको छ, आफैमा खेप्दैन छ र विद्यार्थी आन्दोलनलाई निश्चेज पार्छु भन्ने सुन्की शासकहरूका उद्देश्यहरू पूरा गर्न दिँदैन। यसको लागि सशक्त रूपमा हामीले आन्दोलनको रूपमा चाहिँ हामी अगाडि बढ्छौँ।
1: होइन, अब दिपक घामीजी, अब तपाईँ कसरी अगाडि बढ्नुहुन्छ? अब तपाईँ संरचना हटाउनुतिर लाग्नुहोस् क्या? त्रिवेले आदेश दिइसक्यो नि त होइन, तपाईँहरूलाई निर्देशन गरिसकेका छन् त होइन?
2: यस्ता आदेशहरू धेरै बेला धेरै बखतमा धेरै व्यवस्थामा धेरै प्रक्रियाहरूमा चाहिँ आदेशहरू भएका छन्। यस्ता किसिमका आदेशहरू यस्ता किसिमका हुकुमी शैलीहरू धेरै प्रक्रियाहरूमा चाहिँ मान्छेले नेपाली जनताले नेपाली विद्यार्थीले यो विद्यार्थी आन्दोलनले भोग्दै आएको र यस्ता चिजहरू चाहिँ हामीले धेरै उतार चढावमा धेरै समयका आधिकारिकहरू चाहिँ सहर चाहिँ यो विद्यार्थी आन्दोलन आजसम्म यहाँ उपस्थित भएको हो। जसरी यो विद्यार्थी आन्दोलनको गरिमा यो विद्यार्थी आन्दोलनको एउटा विरासत र यसको योगदानलाई नबुझेर यसलाई नितान्त रूपमा गलत चित्रण गरेर जसरी यो किसिमको एउटा गलत नियतका साथ प्रहार गर्न खोजिँदैछ त्यो साँच्चीको विद्यार्थी आन्दोलनले यो व्यवस्था परिवर्तनका लडाइहरूमा अथवा यो आज जसरी बालेन्द्र शाहका प्रधानमन्त्री भन्ने कुराहरूमा अथवा यो जनताका अधिकारहरूलाई भोल्ने कुराहरूमा जनताका अधिकारहरूलाई संरक्षण गर्ने कुराहरूमा विद्यार्थी आन्दोलनको भूमिका थिएन कि यी उहाँहरू जस्तै कुनै समान्त वर्गको नेतृत्व गर्नेहरू मात्रै चाहिँ आज सुकिला मुकुला भएर चाहिँ यो आन्दोलन यो रगत पसिनाले बलिदान नबुझेका एउटा भरिनात्मकहरूलाई चाहिँ ल्याएर आज उर्दीका भरमा चाहिँ विद्यार्थी संगठनहरूलाई चाहिँ निश्चित पार्छ भन्ने किसिमको चाहिँ त्यो नियतका साथ अगाडि बढेछ विद्यार्थी आन्दोलन रोकिन सक्छ यो रोकिन सक्दैन। त्यही भएको हिसाबले यिनले यो देशका समाजका परिवेशहरू यहाँका एउटा निम्न वर्गका समस्याहरू तलका समुदाय कुराहरू यी कुनै पनि बुझेका छन् होइन यी नितान्त रूपमा परिचालित रूपमा चाहिँ आफ्नो सुख शैल आफ्नो जीवन समृद्धका रूपमा समृद्ध एउटा परिवारका रूपमा चाहिँ व्यवस्थित गरिसकेका मान्छेहरू स्वतन्त्र रूपमा एउटा तल्लो वर्गको एउटा त्यो विचारलाई दबाउन खोज्दैछन्, एउटा शासक फेरि सर्वशक्तिमय शासक बन्न खोज्ने प्रयत्नमा जसरी लागिरहेका छन् यो आफ्नो भेटेको छ। यो विषयमा तपाईँ हामी सबै मिडिया गरेर सबै आम सचेत वर्गले खबरदारी गर्नुपर्छ। आज सबैले जहाँ जहाँ प्रश्न उठ्न सक्ने हो, जहाँ जहाँ सचेतनापूर्वक विश्लेषण गर्न सक्ने हो, जहाँ जहाँ यिनले गरेका गलत क्रियाकलापको विषयमा चाहिँ आवाज खुलाउन सक्ने हो, ती सबैका आवाजहरूलाई चाहिँ कुन खोजियो त ती सबैको आवाजहरूलाई चाहिँ दबाउन खोजियो। यो प्रक्रिया लोकतान्त्रिक सङ्घ लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ कि विपक्षमा छ, यो चाहिँ हामीले ल्याएको एउटा संविधानवादको पक्षमा छ कि विपक्षमा छ भन्ने चिजको चाहिँ विश्लेषण गरेनौँ। र अझ पनि लहरका भरमा अझ पनि यिनीहरूका चाहिँ एउटा फेसबुक स्ट्याटसका भरमा चाहिँ तपाईँ हामी चाहिँ जान्यौँ भने देश दुर्घटनामा जाने निश्चित छ। आज तपाईँ हामीले चाहिँ फेसबुक स्ट्याटसको भरमा देश चलाउने कि एउटा प्रणालीको देश चलाउने, यो चिजले चाहिँ आज हामी फेरि पनि तरङ्गित भयौँ भने देशले एउटा भड्कालोमा परिसकेको छ, फेरि देश भड्कालोमा पर्ने
1: परिस्थिति। अब चाहिँ सरकारले के भन्यो भने अब विद्यार्थी संगठनको आवश्यकता छैन, तपाईँहरू राजनीति नगर्नुहोस् होइन, क्याम्पसमा राजनीति नगर्नुहोस्, क्याम्पसमा तालाबन्दी नगर्नुहोस्, प्राध्यापकहरूलाई कालो मुसो नगर्नुहोस्, अब क्याम्पसमा ठेक्का पट्टाको काम चाहिँ नगर्नुहोस् होइन, कार्यक्रमका नाममा चाहिँ करोडौं करोड उठाउने काम नगर्नुहोस्, अब सुशासनतर्फ लाग्नुहोस् भन्ने कुरा त ठिकै हो नि त, स्वाभाविक हो नि त।
2: तपाईँहरूले यो चिजको विश्लेषणले चाहिँ आज सबै चिज चाहिँ विद्यार्थी आन्दोलन जसरी गलत तरिकाले चाहिँ ड्राइभ गर्न खोजिएको, गलत तरिकाले चाहिँ चित्रण गर्न खोजिएको भने यो ठिक ल्याउनको तपाईँले चाहिँ विश्लेषण गरिरहनु भएको छ। आज विद्यार्थीको चाहिँ एउटा अभिभावकले फिस तिर्न नसक्दाखेरि बोल्ने विद्यार्थी सङ्गठनको त्यो त्यो विद्यार्थी सङ्गठनले गरेको देख्नुहुन्न। आज
1: तपाईँले
2: कुनै एउटा व्यक्तिले गरेका कुराहरूलाई कुनै एउटा कालखण्डमा भइरहेर आज मिडिया जगतले पनि यो विद्यार्थी आन्दोलनलाई जसरी चाहिँ बदनाम गर्दै किसिमले पनि चित्रित गर्नु त भने आज
1: तपाईँले
2: त्यसोबाट त्यहाँ बार्गेनिङ गर्नुभएको हो, तपाईँहरूले गलत गर्नुभएको थियो, आज मिडिया जगतको पनि घाटी मिल्नु ठिकै छ, आज राज्यको चौथन भनेको थियो अनुभवको फेरि तपाईँले गलत गर्नुभएको, तपाईँले त्यो चौथन आतंक गर्नुभएको भन्दाखेरि होइन होला। तर के हो भने आज नियोजित रूपमा चाहिँ यस्ता किसिमको चाहिँ गतिविधि भइरहँदा चाहिँ तपाईँले किन भन्नुहुन्छ आज विद्यमी कमजोर कुन ठाउँमा कमी कमजोर छ, कमी कमजोर भएका कुरालाई सच्याएर अगाडि बढ्ने होला, त्यसलाई सुधारेर अगाडि बढ्ने होला, त्यसलाई सब परिमाणित गरेर अगाडि बढ्ने होला। तर जसरी एउटा आज सरकारमा बसेको मान्छेहरूले गन्ती गराएको पनि छन्, जे सरकारै अर्को गर्ने भन्ने कुनै एउटा सरकारी कार्यालयमा त्यो बदमासी पनि छैन, गलत भएको छैन, सरकार त्यो सबै डिजल दुखाउन भन्ने किसिमले चाहिँ अगाडि बढ्ने कुरालाई चाहिँ यो ठिक लयमा जान सक्छ। आज चाहिँ उहाँलाई यो देशमा कुनै देशको देशै विघटन गरौँ भन्नुको खोजे हो कि प्रधानमन्त्रीको देशले चाहिँ के त्यही चिजको चित्रण गर्न खोजेको हो त भन्दाखेरि त्यो होइन, हामीले भएका कमिटी गर्नलाई पनि त्यसलाई परिमाजित गर्नु भन्नु, आज विद्यार्थी आन्दोलनले गर्दा तपस्या बनि पनि हरमनका छोरा बगाएको ज्ञानको आरोप दिएका कुराहरू तपाईँले बिर्सिनु मिल्छ। आज भएका हरेक जनताको हुँदाखेरि चाहिँ विद्यार्थी सङ्गठन आफ्नो जीवनको प्रभाव नगरेको सडकमा दिने बेला चाहिँ तपाईँले देख्नुहुन्छ नि, देख्नुहुन्छ त विद्यार्थी आन्दोलन, हामी तपाईँले यो किसिमको चाहिँ चित्रण गर्नु हुँदैन। दुःख कष्ट हरेक निम्न समुदायको हरेक निम्न वर्गका जनताको अहिले पनि आशाको भरोसाको केन्द्र भनेको विद्यार्थी आन्दोलन छ। आज ग्यासको मूल्य बढ्दा, तेलको मूल्य बढ्दा, अरू विषयका चाहिँ मूल्य वृद्धि हुँदाखेरि चाहिँ अहिले पनि विद्यार्थी आन्दोलन खोजिरहेको छ। कुनै उनीहरूका चाहिँ मन्त्रीहरूलाई खोजेका चाहिँ तपाईँले देख्नुभएको छ। आज मन्त्री भन्न पनि बुढा अपेक्षा चाहिँ आम विद्यार्थी आन्दोलनबाट विद्यार्थी सङ्गठनबाट भइरहेको छ। भनेपछि यो ढङ्गको चाहिँ चित्रण गरेर आज हरेक तरिकाले मात्रै परिभाषित गर्नु हुँदैन। विद्यार्थी आन्दोलन सशक्त झन् आवश्यक छ। विश्वविद्यालयमा राजनीति नगरेर एउटा परिरहेको मान्छेले उनीहरू देशको भूगोल राजनीति यी परिवेशहरू नबुझेर कुरा कुन बुझाउनु खोजेको
1: होइनसँग राजनीति सिक्नु, शिक्षकहरूसँग सिक्नुहोस्, राजनीतिक संस्कार अस्ति
2: त्यही राजनीति सिक्ने आएन भनेर प्रधानमन्त्रीसँग राजनीति सिक्ने भनेको तथानाम गाली गर्दै सिक्ने हो राजनीति, तथानाम चाहिँ मुख सोध्दै गर्ने प्रक्रिया सिक्ने राजनीति अहिलेको प्रधानमन्त्रीसँग के सिक्न सकिन्छ त्यो त्यहाँबाट? हामी आफै यो माटो, यो भूगोल, यो यहाँको विश्वविद्यालय, यहाँका सठिक बिक्री परिवेशहरूमा चाहिँ प्रत्यक्ष रूपमा हाम्रो संलग्नता भएर त्यहाँका परिवेशहरूलाई बुझेर भोलि निर्णय ठाउँमा पुग्दाखेरि यी समस्याहरूलाई, यी अब विश्वविद्यालय समाजका समस्याहरूलाई चाहिँ थप रूपमा चाहिँ हामीले त्यसलाई परिमार्जित गरेर देशको शिक्षा क्षेत्रले यो देशको आर्थिक समृद्धिको यात्रालाई पनि अगाडि बढाउनुपर्छ भन्ने चिज किनभने त्यहाँ विद्यार्थी आन्दोलन भइरहेको छ, त्यहाँ विद्यार्थी सङ्गठनहरू चाहिँ सङ्गठित भइरहनु भएको छ, के तपाईँले कसैको व्यक्तिको विचारमाथि कुनै कुनै मान्छेको विचारमाथि चाहिँ भन्न गरौँ भन्ने खोज्नु कुनै कुरा सम्भव छ? तिनका शङ्कित भरमा चाहिँ सम्भव हुन सक्छ, तिनका ऊर्जित भरमा सम्भव हुन सक्छ, मेरो विचारलाई कसरी मान्न सक्छ, मेरो विचारलाई मेरो सोच्ने तरिकालाई कसैले निश्चित गर्न सक्छ, अनि तिनका ऊर्जित मानिन पर्दछ, ऊर्जित मानिँदैन, सशक्त रूपमा प्रतिकार हुन्छ, र भोलि ती ऊर्जित दिनेहरूलाई चाहिँ एउटा हिजोका शासकहरूले जसरी ऊर्जित दिएर चाहिँ यो विद्यार्थीलाई निश्चित बनाउन खोजेको थियो तिनको हालत के भयो? आज तिन यो बालेन्द्र शाह पनि तिनै एउटा निरङ्कुश शासकका जसरी जसरी अगाडि बढ्दैछ तिनका पनि हालतहरू त्यस्तै हुनेवाला छ। आज तपाईँहरूले देखिनु भएको छ जनताको लागि भनेर
1: विद्यार्थीहरूको अहिलेको भूमिका के छ? त्यसो भए आजाको सिलिन्डर बिक्री भइरहेको छ, इजरायल इरान र अमेरिकाको युद्ध अलिकति शान्त हुँदाखेरि त्यो भरि ग्यास आएन होइन, पेट्रोलियम पदार्थको मूल्य 47 थियो हिजो, पेट्रोलियम पदार्थको मूल्य आज चाहिँ त्यही महँगीमा चाहिँ नागरिकहरू किनिरहेका छन् होइन, सुकुम्बासी बस्तीमा चाहिँ जो खास सुकुम्बासी हुन् उनीहरू मात्रै होल्डिङ सेन्टरमा छन् अहिलेको अवस्थामा होइन, उनीहरूलाई पनि त्यहाँ बागमती सभ्यताले चाहिँ लखेट्ने प्रयत्न गरिरहेको छ, सरकारले लखेट्न खोजिरहेको छ, उनीहरू याचना गरिरहेका छन्। आज कालो बजारी त्यत्तिकै छ, मल पाइया छैन, किसानहरू मल नपाएर रोइरहेको छन्, अनि तपाईँहरूको काम के भन्यो कि तपाईँहरूले त अब हटाउनु भएको
2: काम गरेर तपाईँले हामीले गरेका कुराहरूलाई हेरिरहनु भएको छैन, यी सबै विषयमा चाहिँ हामीले सरकारलाई सचेत गराएको छ कि हामी निर्णय गर्ने ठाउँमा हो, हामीले सरकार र निकायलाई भर्सटाउने कुरा होइन नि त, हामीले आफ्नो जिम्मेवारी चाहिँ वहन गराएको छ कि छैन भन्दाखेरि तपाईँले हेर्नु पऱ्यो नि त। त्यो आज पेट्रोलियम पदार्थको चाहिँ विश्व बजारमा चाहिँ समाधान भइसक्यो, नेपालमा जति पुरानै पेट्रोलियम पदार्थ गरेर सरकारले लोकतन्त्रमा चाहिएको छ, सरकारले चाहिँ त्यो गरिब जनताहरूमा चाहिँ मूल्य बढ्यो भनेर बढाएको मूल्य आज भन्दाखेरि घटाइरहेको छैन, लुट मचाएको छ, यो विषयमा हामीले खबरदारी गरेका छौँ। आज सुकुम्बासी बस्तीमा भइरहेका थिचोमिचो हिजो गरिबको सम्बन्धी गुण दिन कोही छैन भन्ने शासक आज सत्तामा पुगिसकेपछि आज चाहिँ अन्न भएर चाहिँ तिनको पेटमा चाहिँ लास बजारिरहेको छ, तिनका बाँसहरूमा लास बजारिरहेको छ, ऊ जनता होइन यो देशको नागरिक होइन भने जस्तो लडिरहेको छ, अनि तिनीहरूका विषयमा चाहिँ हामी बोलेका छैन छैनौँ। आज तपाईँहरूले किसान सबै वर्गका विषयमा हामी बोलेका छैनौँ, यी विषयहरूमा सबैभन्दा आवाज कसैले उठाएको छैन, हामीले उठाएका छौँ। आज तपाईँहरूले विश्वविद्यालयको अवस्था हेर्नुभएको छ, तपाईँले विश्वविद्यालयमा त हरेक प्रोफेसरलाई हरेक त्यहाँको मान्छेलाई एउटा विज्ञता हासिल गरेको मान्छेलाई चाहिँ अरिब बचोस् भनेर चाहिँ सबैलाई बर्खास्त गरेको थियो देशका माध्यमबाट, उनले एउटा विद्वान वर्गको अथवा त्यो किसिमको सचेतना भएको मान्छेलाई चाहिँ बर्खास्त गरि बर्खास्त भयो भने त अयोग्य छस् भनेर बर्खास्त गरेर आज विश्वविद्यालय चाहिँ नेतृत्व विहीन भएका अवस्थाहरू छन्, त्यहाँको प्रशासकीय संरचनालाई ध्वस्त बनाएर बसेको छ, यिनीहरूमा चाहिँ यो राज्यको निकायहरूले अथवा शिक्षा क्षेत्रले ठिक गर्छन् भन्ने कुरा हामीले पत्ता दिनुपर्ने हो, हामीले चाहिँ यसलाई खबरदारी गर्नु पर्दैन। आज विश्वविद्यालयलाई भिसी बनाउने कुरा रजिस्टर बनाउने कुरा चाहिँ सदस्यता काटेर छ, निवास सदस्यताहरू काटेर मात्रै त्यो इन्टरभ्यू लिएर त्यो किसिमको प्रतिबद्धता गरेर मात्रै त्यहाँ पठाउन खोजिन्छ। आज राजनीति इन्डियनमा गरेका छन् कि छैन राजनीति छ, इन्डियनमा चाहिँ राजनीतिको प्रक्रिया गरेर बनाएर सकिन्छ, डिएनए टेस्ट गरेर चाहिँ विश्वविद्यालयको चाहिँ जिम्मेवारी दिने कुरा चाहिँ तपाईँले ठिक भनिरहनु भएको छ, अनि राम्रो सुशासनको कुरा गरिरहनु भएको छ। आज कुन चाहिँ वर्गको हितमा चाहिँ काम गरिरहेका छन् यिनीहरूले? आज कुनै एड वर्गको मात्रै चाहिँ प्रतिनिधित्व हुने गरी चाहिँ एउटा काम गरिरहेको सरकारलाई, अनि तपाईँ हामीले चाहिँ गरिब लिनुका जनताका आवाजहरूलाई बोल्ने विद्यार्थी सुधारलाई विद्यार्थी आन्दोलनलाई चाहिँ तपाईँ हामीले चाहिँ निश्चित पारेर बदनाम गराएर उसलाई कमजोर बनाएर चाहिँ थप यिनीहरू चाहिँ मनोनामी गर्नको लागि उद्वलित बनाउन खोज्नु भएको हो त तपाईँ हामीले चाहिँ भन्दाखेरि होइन, हामीले खबरदारी गर्नु पर्यो यी यस्ता चिजहरू बेला बहसमा चाहिँ यस्ता शासकहरूले उद्धित गर्छन्, यिनीहरूलाई सशक्त रूपमा प्रतिवाद गर्नु पर्छ, आम जनताहरू आम युवा विद्यार्थी सबै शासकहरूले चाहिँ यस्ता कुरा खबरदारी गर्नु, अब पनि लडमा लाग्नु हुँदैन, अब तपाईँहरूले सबै चिजहरू चेताइसके आज सुकुम्बासीको हालत हेर्नुहोस्, आज तपाईँहरूले चाहिँ एउटा सामान्य गरिखाने वर्गको चाहिँ अब किन्ने बनेको छैन त्यो अवस्था हेर्नु, आज विश्वविद्यालयको अवस्था हेर्नुहोस्, आज अन्य संरचनागत कुरा बजेटका विषयमा हेर्नुहोस्, आज तपाईँहरूले भनेका हिजो गाडीमा चल्ने मान्छेहरू गाडीमा चल्ने फलाना मन्त्री फलाना नेता गाडीमा चल्यो भने आज 10 अर्बका गाडीहरू किन्ने अनुबन्ध गाडीहरू किन्ने चाहिँ किन पऱ्यो उनीहरूलाई चाहिँ हिँडेर जान सक्दैनन्, हिजो त्यही भनेर बदनाम गरेका होइन अरू राम दलहरूले, आज किन चाहियो 1 अर्बका गाडीहरू यिनीहरूलाई किन किन्न पऱ्यो राज्यको कोषबाट आउनु गर्दाखेरि किन गर्नु पऱ्यो यिनीहरूले बजेटका जसरी मान्छेलाई खुसी बनाउने कुरा पुऱ्याउनुमा चाहिँ किन त्यस्तो किसिमको चाहिँ आज बजेटमा चाहिँ बदमासी गर्दै भनेपछि गलत नियतका साथ यो देशलाई बर्बाद बनाउने दिशामा सरकार अगाडि बढेको छ, यो विषयमा तपाईँहरूले सबैले चाहिँ खबरदारी गर्नु पर्छ।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी हेरौ, निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबित्व राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामसिंह पथ काठमाडौं।
4: खुशी को

0: प्रेसमा राजनैतिक भ्रष्टाचार शंकर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ, नमस्ते।
0: आराम हुनुहुन्छ? सधैँ हुनुहुन्छ तिवारीजी?
1: हजुर हजुर।
0: देश कस्तो छ, सन्चै छ अहिले राष्ट्र?
1: देश ठिकै छ, बर्खा सुरु हुँदैछ।
0: बर्खा सुरु हुँदैछ, बर्खामा चाहिँ अहिले पानी पहिरो होइन, बजेट पनि आएको छ अहिले। अब अहिलेको अवस्थामा चाहिँ सरकारले गाडी किन्दै रहेछ, 3 अर्बको गाडी होइन। यो 3 अर्बको गाडी किन्ने कुरा चाहिँ निकै चर्चित पनि भयो, किनभने हाम्रो देश जस्तो देशका लागि यो चर्चा हुनु स्वाभाविक पनि हो। 82 करोडको गाडी किन्दा अघिल्लो वर्ष व्यापक चर्चा र आलोचना भएको थियो। 3 अर्बको गाडी किन्दाखेरि त्यति धेरै चाहिँ नागरिक स्तरसम्म त पुगेको छैन, तर सेनालाई 1 अर्बको गाडी दिने, त्यस पछाडि चाहिँ बाँकी प्रहरी लगायतको सशस्त्रहरूलाईदेखि लिएर अब मन्त्रालयहरूमा गाडी किन्ने कुरा भएको रहेछ। यो अहिलेको आवश्यकता हो, तत्कालको आवश्यकता हो?
1: सरकारले जुन किसिमको आर्थिक निर्दयता कुरा गरेको थियो, यो सवारी साधन किन्ने कुरा, जुन यो राजस्वमा हाम्रो ढुकुटीमा पैसा थपिने भन्दा पनि ढुकुटीमा पैसा बढाउने कुरा देखिन्छ, यो त्यो बारेमा त्यो धेरै यो सकारात्मक कुरा जस्तो लाग्दैन।
0: होइन, अब ढुकुटीमा बढाउने कुरा त एउटा पाटो होला, तर यो गाडी सवारी साधन विलासिताका कुराहरू समितिले के भनेका छन्, 3 वर्षसम्म चाहिँ खरिद नगर्नु भन्ने विषय छ। 700 गाडी उहाँहरूले पूर्व विशिष्ट कर्मचारीहरूको तान्यौं भनेर चाहिँ जनताको ध्यान त्यतातर्फ डाइभर्ट गर्नुभयो होइन। कतिपय भारतले पनि अनुदान दिएको छ, छिमेकी चीनले अनुदान दिएको छ, धेरै गाडीहरू नेपालमा भित्रिसकेका छन्। अझ भन्दा सेना गाडीमा त त्यति धेरै क्षति पनि पुगे जस्तो लाग्दैन मलाई, जेएनजेपी दर्ताका। यो किन्नुका पछाडि त यो बजेटतिर यो जनताका पक्षमा किसानका पक्षमा हुनुपर्ने बजेट चाहिँ विलासितातिर जान थाल्यो, देश त विकसित भइसकेछ कि क्या हो शंकरजी?
1: जहाँ जहाँ देशमा अर्थतन्त्र संकटमा परेको छ, देश पार पल्टेको छ, त्यहाँ त्यहाँ सरकार ज्यादातर विलासी वस्तु साधन खरिद गर्नेमा जोड़ दिन्छ। यो सरकारी साधन पनि यो विलासी वस्तुमा आउँछ, अत्यावश्यक बाहेक यो विलासी वस्तुमा पर्छ होइन। पुरानो सामानहरू, पुरानो गाडीहरू मनसम्मान गरेर चलाउने भन्दा पनि यो नयाँ त्यो एक किसिमको त्यो वर्गले आर्थिक घोटाला गर्ने र मुलुकलाई नै त्यो पल्टाउने नियत त्यो सरकारलाई गरेको देखिन्छ। किनकि त्यो सरकारका विभिन्न निकायले जुन प्रतिवेदन सरकारलाई खर्च यो गाडी व्यवस्थापन यो सरकारी व्यवस्थापन कसरी गर्ने भनेर त्यो रिपोर्ट दिएका थिए, त्यसको खिलाफमा यो प्रतिवेदन आएकाले यो आम मानिसहरूलाई शङ्का लाग्ने कुरा स्वाभाविक हो। र जुन भरि साधन पनि यो विलासी वस्तुमा आउँछ, अत्यावश्यक बाहेक यो विलासी वस्तुमा पर्छ होइन, पुरानो सामानहरू, पुरानो गाडीहरू मनसम्मान गरेर चलाउने भन्दा पनि यो नयाँ त्यो

0: यसो राहतको बारेमा चाहिँ सरकार नहुँदाखेरि यस बारेमा प्रश्न उठेका हुन्।
1: अब आजको दिनमा चाहिँ सत्ताले सरकारले चाहिँ विद्यार्थी संगठनहरू त्रिभुवन विश्वविद्यालयले पनि अब यो संगठनका कतिपय आफ्ना अफिसहरूदेखि लिएर त्यहाँ क्रियाकलापहरू बन्द गर्नु त्यहाँबाट हटाउनु भनेर त्रिभुवनले पत्र लेखेको छ। 60 दिनको म्याद दिएछ। यो स्वाभाविक हो अहिलेको अवस्थामा यी संगठनहरू हटाउनुपर्छ भन्ने लाइन हो यहाँको?
0: यो तिर्वी प्रशासनले जुन निर्णय सरकार गरेको थियो, अन्तरिम आदेश दिएको थियो, नेभी संघका नेताहरूले हालेको मुद्दामा, नेभी संघले हालेको सरकार खिलाफमा हालेको मुद्दामा, त्यसमा जुन किसिमले आज छलफल हुनुभन्दा एक दिन अगाडि त्रिभुवन विश्वविद्यालयले कारोबारी गर्दै सरकारको निर्णयको कारोबारी गर्दै यो खारेज गर्नुपर्छ तयारी गर्नु भनेर जसरी एउटा पत्राचार गरेको छ, त्यसले यो चाहिँ नेपाल अधिराज्यको संविधान गणतन्त्र संविधान 2072 दिएको संगठन गर्ने अधिकारको परिखिलाफमा छ। र नेपालमा सोभिको इतिहास जुन हो, सुनमा विद्यार्थी आन्दोलनको इतिहास जुन हो, नेपालमा विद्यार्थी आन्दोलनको जुन इतिहास हो, त्यसो भए टुर्नामेन्टको कुरा चाहिँ त्यो राइट टु अर्गनाइज होइन, राइट टु प्रोटेस्ट पिसफुल्ली, यो जुन अधिकार समर्थन गर्ने अधिकार छ, ट्रेड युनियनको अधिकार छ, त्यो सबै कुराको बर्खिलाफमा यो सरकार अगाडि बढ्न खोजेको छ। मलाई लाग्दैन कि सर्वोच्चले संविधानको बर्खिलाफ हुने गरी आफू अगाडिको पर्छ भने लाग्दैन, त्यसले एउटा जुन किसिमको आन्दोलनको एउटा आधिकारिक खडा गर्छ त्यो चाहिँ सरकारलाई फेक्न गाह्रो हुन्छ, किनकि जुन सरकारले विद्यार्थीहरूको उल विद्यार्थीको इच्छाको चाहिँ अगेन्स्टमा काम गर्छ त्यो सरकारको भविष्य लामो हुँदैन। यो हामीलाई इतिहासले सिकाएको पाठ हो। र आज जुन स्वतन्त्र विद्यार्थी युनियन छ, आज जुन विद्यार्थी आन्दोलन छ, त्यो पञ्चायतको समयमा पनि त्यो समर्थन गर्ने अधिकार सरकारको एउटा ग्यारेन्टी गरेर लिएको नेपाली काङ्ग्रेसका त्यति बेला भारतीय संगठन नेपाली संघले, र त्यसको तहतमा सोभि स्थापना भएको र त्यसको खिलाफमा जुन किसिमको गति सरकारले चालेको छ त्यो मात्रै विकासको व्यवधानको बाधक बन्न भनेको छ। उनीहरू चाहिँ प्रश्नलाई मार्न चाहन्छन् र हामीले महत्व एउटा कुनै पनि अलोकतान्त्रिक सरकारले तानाशाही वृत्तिको नेतृत्वले द मेकिङ अफ अ डेमोक्रेटिक माइन्ड, लोकतन्त्र चलाउनको लागि लोकतान्त्रिक दिमाग चाहिन्छ, र त्यो लोकतान्त्रिक दिमाग प्रतान्त्रिक दिमाग बन्ने कुराको परिपाठ त्यो चाहिँ क्याम्पसहरूमा हुन्छ। त्यो क्याम्पसहरूमा सोभिमा स्वतन्त्र विद्यार्थीको चुनावले त्यसै गरी जुन अभ्यास दिएको हुन्छ स्थानीय त्यो विद्यार्थीको सरकारको, त्यहाँबाट विद्यार्थीहरूले आफूलाई त्यो सिरियस एजुकेसनको एउटा महत्वपूर्ण फल हो, त्यो सिरियस एजुकेसन त्यो नागरिकको राजनीतिक शिक्षाको महत्वपूर्ण फल हो, त्यो प्रारम्भिक थलोबाट नागरिक शिक्षाको प्रारम्भिक थलोबाट नागरिकहरूलाई वञ्चित गर्ने कुराले त्यसै चाहिँ सही सन्देश दिँदैन।
1: अनि तर चाहिँ विद्यार्थीहरूका काम कार्यहरूका बारेमा पनि त निकै ठुला आलोचनाहरू छ। अब विद्यार्थी संगठनहरूले गरेका क्रियाकलापहरूका विषयमा पनि धेरै आलोचनाहरू छन् होइन, संगठनहरू अब आवश्यक पर्दैनन्, संगठनहरू पनि अराजक भूमिकामा चाहिँ उपस्थित भए भन्ने खालका धेरै विवादहरू पनि त छन् नि सङ्गठनले।
0: विद्यार्थी संगठनको बारेमा मैले तपाईँले भनिहालेँ कि यो जुन नागरिक सिभिक्स एजुकेसनको महत्वपूर्ण फलो विद्यालय र विश्वविद्यालयहरू हुन्, विद्यालय र विश्वविद्यालय हुन्, हामीलाई जुन किसिमको नागरिक शिक्षा यो हामीले जुन किसिमको नागरिक शिक्षा हामीले हाम्रो आजका युवकहरूलाई प्रदान गर्छौँ त्यसबाट वञ्चित गरेपछि नागरिकहरूले नवयुवकहरूले प्रश्न गर्ने अधिकार गुमाउँछन् र त्यसले चाहिँ गैर लोकतान्त्रिक तानाशाही वृत्तिको सरकारलाई बढावा दिन्छ, जुन चाहिँ एउटा लोकतान्त्रिक संविधान लोकतान्त्रिक परिपाटीले काम गर्न सक्दैन। त्यसको लागि यो सरकारले विद्यार्थीको संगठन त्यसको लागि विद्यार्थी संगठन र विद्यार्थीहरूले क्याम्पसमा अभ्यास गर्ने जुन राजनीतिक अभ्यास छ एउटा त्यो अभ्यास छ, एउटा जुन राजनीतिक शिक्षा पाउने जुन एउटा संस्था छ लामो समयदेखि त्यसलाई रोकेर सरकारले छिद्दिरहेको छैन।
1: होइन अब तपाईँले चाहिँ सरकार सुशासनको पक्षमा अगाडि बढिरहेको कुरालाई त स्वीकार गर्नु भएको छ होइन? अहिले आएर
0: मैले जस्तो स्थिति बसाउने संकल्प भनेर घोषणा पत्र लिएर गएको सरकारले थितिभन्दा बेथितिको चाङमा ज्यादा अगाडि बढेको छ।
1: जस्तै
0: आज हिजो जुन प्रधानमन्त्रीले मिया भन्दाखेरि मिया काठमाडौँको हाम्रो मेयरहरूलाई संवैधानिक हिसाबले राजकीय मन्त्री भनेको केन्द्रको मन्त्री सभाको हैसियत दिएको छ। आज हिजो जुन शैलीले एउटा सेन्टरबाट होल्डिङ सेन्टरबाट शरणार्थी सुकुमवासीलाई होइन भूमिहीनलाई हिजो जसरी गिरफ्तार गरेको छ सरकारले कि सरकारको खिलाफमा बोल भनेर त्यो कुरा हिजो आफू मेयर भन्दाखेरि सेवा गराइन्छ भन्ने कुराको आशा अहिले पनि फिर्ता गरेको छैन। त्यो सरकार अन्तर्गतको प्रशासनले एउटा सुकुमवासी व्यक्ति जसले आफ्नो परिवारमा बाहे भएर बसेको छ, डेढ दुई महिनादेखि राम्रोसँग खान पाएको छैन, सुत्न पाएको छ, उसलाई सरकार विरुद्ध भडास ठोक्दाखेरि उसलाई गिरफ्तार गरिएको छ। यसले के जनाउँछ भन्दाखेरि यो सरकार

0: नागरिकको जुन एउटा इज्जत र प्रतिष्ठा एउटा नैतिकताबाट जुन स्वर्णहरू त्यसमा प्रहार गरेको छ, यो सुकुमासी समस्यादेखि किसानका समस्यादेखि सबै सुकुरा प्रत्येकमा नागरिकको अपमान गरेको छ र जुन सरकारले आफ्नो नागरिकको सम्मान गर्दैन त्यो सरकार चाहिँ ठिक बाटोमा हिँडेको छ भन्न सकिने
1: होइन। अब नागरिकको सम्मान त सरकारले गरिरहेछ, अब देश विकास गर्छौ हामी, देशलाई चाहिँ एउटा तहमा पुर्याउँछौँ, राष्ट्रलाई होइन भ्रष्टाचारीहरूलाई चाहिँ कानुनी कडघरमा उभ्याउँछौ भन्ने जुन संकल्प लिएको छ यो संकल्पको प्रयास पनि ठिक छ होइन।
0: सदाचारको पाठ पढाउने सरकारले त्यसको सरकार प्रमुखले बालेनको नैतिक हिम्मत र ल्याकत छ भने उनले फेसबुकमा राखेका उनका साथ सञ्जालमा विगत 5 वर्ष लिएका प्रत्येक स्ट्याटसलाई हटाएर उहाँले गल्ती भएको थियो भनेर इमान्दारिता नैतिकता र सच्चाईको राजनीति पेश नगरुन्जेल नागरिकहरूले जति सुखै ठूलो प्रतिरोध भए पनि यो सरकारले उनीहरूलाई दबाउने हैसियत र ल्याकत राख्दैन, त्यो कुरा हामीले बिर्सन हुँदैन।
1: होइन अब सरकार चाहिँ त्यस्तो भए जुन तरिकाले चाहिँ ऊ अगाडि बढेको छ, जुन तरिकाले चाहिँ उसले चाहिँ आफ्ना क्रियाकलापहरू आज गरिरहेको छ।

রহমান। আসসালামু আলাইকুম, খেয়াল রাখো। 10:00

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनय शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिनुभएका छन्। चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 79 केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्। उनका अनुसार बुधबार बिहान 11 बजे पार्टी कार्यालय कन्टिकरमा शपथ कार्यक्रम राखिएको छ। शपथपछि केन्द्रीय समिति बैठक बोलाउने राष्ट्रपतिको तयारी छ। केन्द्रीय समिति बैठकमा मनोनित पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ। गत असार 7 गतेदेखि 22 गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचन गरेको थियो। सभापति लामिछानेले भरतपुरमै शपथ लिएका थिए। बर्डफ्लू संक्रमणका कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरालाई नष्ट गरिएको छ। केही हप्तादेखि बर्डफ्लू संक्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुली खिलले जनाएको छ। बनेपा नगरपालिका वडा नम्बर 6 र 13, पौरौती नगरपालिका वडा नम्बर 7, 8 र 9 का केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला झारी र अन्य खुला र स्थानीय जथाभावी फाल्नु प्रवृत्तिका कारण काग तथा अन्य जंगली चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार प्रसार नियन्त्रणका कामलाई पनि तीव्रता दिएको छ। नेपाल कांग्रेस इतर समूहले आज लुम्बिनी प्रदेश स्तरीय भेला आयोजना गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देवा समूहले यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दाङको लम्बिनीमा गर्न लागेको हो। विशेष महाधिवेशनपछि पार्टी बाहिर रहेका तथा निष्क्रिय बनेका नेता कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा जोड्ने, संगठनभित्र एकता सुदृढ गर्ने, समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले दुवा पक्षले साथै प्रदेशमा प्रदेश स्तरीय भेला सञ्चालन गरिरहेको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशमा पठाएको पैसा सिधै खाउटी वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई ट्रान्सफर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौ।

0: एआईटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआईटी सेभेन साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लेट्स गुड
1: बाँकी खबर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले देशका विभिन्न साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले जारी गरेको पछिल्लो प्रस्तुत बुलेटिन अनुसार आज कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता देशका प्रमुख नदीहरू तथा तिनका सहायक नदीहरूको भाव सतर्कता तहभन्दा तल नै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती, पश्चिम राप्ती नदीको जलस्तर पनि हाल सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ। ठूला नदीमा तत्काल ठूलो संकट नदेखिए पनि साना नदी तथा खोलाहरूमा भने भाव तीव्र रूपमा बढ़ने सम्भावना छ। आज विशेष गरी छापा, इलाम, पाँचथर, तापेचुङ, तेर्थुङ, शंखरसभा, नवलपरासी, पश्चिम रूपन्देही, कैलाली, कञ्चनपुर र ती आसपासका जिल्ला भएर बहने साना नदीहरूमा पानीको बाढ़ उल्लेख्य बढ़ने अनुमान गरिएको छ। ती क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन भनिएको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा सड़क अनुशासन पालना नगर्ने 1592 सवारी साधनलाई कार्यवाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारी साधन कार्यवाही गर्दा 20,24,561 राजस्व संकलन गरेको छ। कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले विगत 24 घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने 73 जना, राइड सेयरिङ गरे 87 जना, रातोबत्ती पालना नगर्ने 74 जना, तीव्र गतिमा चलाउने 78 जना, लेन अनुशासन पालना नगर्ने 47 जनालाई कार्यवाही गरिएको छ। त्यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87 जना, लोहनमा 56 जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने 32 जना, अन्य कसुरमा 1078 जनालाई कार्यवाही गरिएको छ। पछिल्लो समय काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारी साधनलाई तीव्र रूपमा कार्यवाही गर्दै आएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: विदेशमा पठाएको पैसा सिधै खौती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई कार्ड गर्न सक्छ
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।

있어. The Pi Electron Day Moon Job Radio Pilot 89.8 MHz.

उसलाई त भरे म पटाउँछु हेल्प गर्ला

89.8 मेगाहर्ट्ज।

0: अहिले बिहानको 11 बज्यो AM
1: हेलो 1 2 3 चेक
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
3: चैते धानमा मेघ ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने
4: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊं।
4: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
5: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0 56 4 93 4 95।
7: सूचना, संगीत र मनोरञ्जनको अटल साहेनो, यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।
8: Subscribe now and press the bell icon. Never miss an update. From

तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

ऐसे ना जाओ तू या जुड़ी है वही सारी तुझे।

costume. I'm gonna go to the hospital.

0: सफाई और लेप सुंदर मूचा रेडियो साइलो 89.8 में कहा
1: चैते धानमा लेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0564394595
1: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसोक
4: हेलो हेलो 1 2 3
5: चेक तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
6: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 2 PM

0: यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न नीतिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले घेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाह पथ, काठमाडौँ।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मनसून थप सक्रिय बनेको सम्बन्धी खबरबाट, मनसून थप सक्रिय बन्दै गएपछि आज 11 जिल्लाका 6 नदीमा आकस्मिक बाढ़ीको खतरा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, नारायणी, बागमती, कडाली र महाकाली जस्ता देशका प्रमुख नदीहरू तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल नै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर पनि हाल सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ। ठूला नदीमा तत्काल ठूलो संकट नदेखिए पनि साना नदी तथा खोलाहरूमा भने बहाव तीव्र रूपमा बढ़ने सम्भावना रहेका सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। त्यस्तै शंकरसराईको श्रीचुङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले सात घर परिवार विस्थापित भएका छन्। अविरल वर्षसँगै आएको बाढ़ी पहिरोका कारण श्रीचुङ, एक तल्लो तेन्सुङका सात परिवार विस्थापित भएको जिल्ला पहिरो कार्यालयले जनाएको छ। पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। पश्चिमाथिको जमिन छिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। त्यस्तै यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चाल्ने सड़क र मध्य पहाड़ी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले मनसून चलिय विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसन्तसम्म अत्यावश्यक भएका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। लमजुङका सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतमले भने बेसी शहर चाल्ने सड़कको बेसी शहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको डिमिर फुन्जाङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइयो। संघीय संसद प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ। बैठकमा नेपाल राष्ट्रपतिबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुनेछ। उप समितिहरूको हालसम्मको काम कारवाही सम्बन्धी पनि बैठकमा छलफल गर्ने कार्यसूची छन्। बैठक अपरान्ह 4 बजे समितिको सभाकक्ष संसद सचिवालय सिंहदरबारमा बस्नेछ। नेपाली कांग्रेस इतर समूहले आज लुम्बिनीमा प्रदेश स्तरीय भेला आयोजना गर्दैछ। निवर्तमान सभापति शेरबहादुर देवा समूहले यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दाङको लमहीमा गर्न लागेको हो। विशेष महाधिवेशनपछि पार्टी बाहिर रहेका तथा निष्क्रिय बनेका नेता कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा जोड्ने, संगठनभित्र एकता सुदृढ़ गर्ने र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले देवा पक्षले साथै प्रदेशमा प्रदेश स्तरीय भेला सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही कार्यक्रम अन्तर्गत यसअघि 6 प्रदेशमा भेला गरिसकेको देवा समूहले आज अन्तिम प्रदेश भेला गर्न लागेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्। चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित 6 पदाधिकारी र 900 केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्। उनका अनुसार बुधबार बिहान 11 बजे पार्टी कार्यालय घण्टी घरमा शपथ कार्यक्रम राखिएको छ। शपथपछि केन्द्रीय समिति बैठक बोलाउने राष्ट्रपतिको तयारी छ। केन्द्रीय समिति बैठकमा मनोनित पदाधिकारी र सदस्यबारे छलफल हुनेछ। गत असार 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भरतपुरमै शपथ लिएका थिए। हामी सब खबर अझै बाँकी छौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: नोभेम्बर गरायो, समयसँगै घटिरहेको यो बचत पनि थरीथरी चिन्नुभयो। जिन्दगीमा हो सधैँ किन एक मासु थियो र तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोभेम्बरमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीर ब्याङ्कमा खाता छ कि छैन त?
2: हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। प्लस एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी। दैट्स गुड।

0: सरसको साथ चार वर्षको वारेन्टी बिजीको विश्वास हरेक गुप्ता सिपी सिपी बनाऊ घर अवसरमा सिजिटिभी ल्याएको छ रूपमा 3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भइपुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
1: अब बाँकी खबर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनि राष्ट्र सभाका अध्यक्ष दीपक धामीले सरकारले विद्यार्थी संगठनहरू खारेज गरेर लोकतन्त्रको घाँटी निमोट्न खोजेको बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम मोमसँग कुराकानी गर्दै धामीले सरकारले यस्तो तयारी विद्यार्थीहरूको मौलिक हक र आवासलाई पूर्ण रूपमा दबाउन निरङ्कुश प्रयास भएको आरोप लगाएका छन्। अध्यक्ष धामीले विद्यार्थी आन्दोलनको ऐतिहासिक गरिमालाई कलप व्याख्या गरेर प्रहार गर्न खोजिएको समेत उल्लेख गरेका छन्। प्रधानमन्त्रीको स्वेच्छा तानाशाही प्रवृत्तिका कारण देश गम्भीर संकटतर्फ भटकिएको टिप्पणी गर्दै उनले यस्ता संकी लड़ाईहरू स्वयं सरकार र प्रधानमन्त्रीका लागि समेत आत्मघाती र पारदर्शक बन्न सक्ने चेतावनी दिएका छन्। सचेत नागरिकले देश र समाजको विषयमा विश्लेषण गर्न पाउने तथा आफ्ना विचारहरू स्वतन्त्र रूपमा कड़ा रूपमा राख्न पाउने संवैधानिक अधिकारमाथि बन्देज लगाउनु पूर्ण रूपमा गैर कानूनी भएको उनको भनाइ छ। नेकपा एमालेका सदस्य एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण रोक सुनाएका लागि पेशी तोकिएको सर्वोच्च अदालतका न्यायाधीश देव टेकप्रसाद ढुंगाना र मेटलास पोखरेलको संयुक्त इजलासमा मंगलबार सुनवाई हुन लागेको हो। पौडेलको श्रीमती बनाई पौडेलले उनीहरूको कानूनी रूपमा थानामा राखिएको उल्लेख गर्दै गत असार 10 गते अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महिला अधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। विशेष अदालतले सोमबार मात्र पौडेललाई 3 दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। काभ्रेमा बर्डफ्लू संक्रमणका कारण हालसम्म 40,000 भन्दा बढ़ी हाँस तथा कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि बर्डफ्लू संक्रमणका कारण जनावर कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा तालिएका 40,729 हाँस तथा लेयर सातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलेखेलले जनाएको छ। बालिका नगरपालिका वडा नम्बर 6 र 13 पनौती नगरपालिका वडा नम्बर 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्डफ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको हो। मरेका कुखुरा तथा हाँसलाई खोला झाडी र अन्य खुला स्थानमा जथाभावी थाले प्रवृत्तिका कारण काठ तथा अन्य जंगली चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष समेत निकालिएको छ। कपिलवस्तुको महाराजगंज नगरपालिका 2 गोल्ड हवा स्थित हुलाकी सड़क खण्डमा यात्री वाहक बस दुर्घटना हुँदा 22 जना घाइते भएका छन्। तनगढ़ीबाट काठमाडौँतर्फ आउँदै गरेको शिवपुरी लक्जरी कोच पालीको सुदूरपश्चिम प्रदेश 01-001-372 नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा ठोकिएर सड़कमै पल्टिएको हो। दुर्घटनामा बस चालक कैलाली धनगढ़ीका 42 वर्षीय हरिसिंह र सुदूरपश्चिमका विभिन्न जिल्ला र चितवनका गई 22 जना यात्री घाइते भएका छन्। घाइतेको टाउको हात खुट्टा छाती र कम्मरमा चोट लागेको छ। उनीहरूलाई जिल्ला अस्पताल पहिलो हवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भएर हवाली फर्करिएको प्रहरीले जनाएको छ। चालक सहित 46 जना सवार उपयुक्त बस दुर्घटनामा परेपछि बाँकी 24 जना यात्रीलाई अर्को सवारी साधन मार्फत गन्तव्यतर्फ पठाइएको छ। दुर्घटना व्यस्त बसलाई ट्रेनको सहायताले हटाएर अवरूद्ध सड़क दुवैतर्फ सुचारू गरिएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्तभित्र डकौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

भरपूर मनोरञ्जन सहित मात्रहरू 999 मा ग्रीस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छ तपाईँको डिलर बाई मार्फत वा ग्रीस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: अब विदेशमा पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमए काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमए गरौ।

अब विदेशका खबर। इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा अमेरिका र इरान बीच वार्ता हुने भनेर गरेको दावीलाई अस्वीकार गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनमा अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता गर्ने स्पष्ट पारेका छन्। उनले कतारमा अमेरिकी प्रतिनिधि मण्डलको भ्रमण र इरानी प्रतिनिधि मण्डलको भ्रमण बीच कुनै सम्बन्ध नरहेको पनि बताएका छन्। त्यस्तै इरानका उप विदेश मन्त्री तथा प्राविधिक वार्ता टोलीका प्रमुख काजिम गरीबादीले पनि यस साताभित्र अमेरिका इरान बीच कुनै बैठक तय नभएको बताएका छन्। इरानको अनुरोधमा जुन 30 मंगलबार दोहामा अमेरिकी र इरानी प्रतिनिधिहरू भेट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेपछि इरानी अधिकारीहरूले यस्तो बयान दिएका हुन्। त्यस्तै जर्मनीमा एक व्यक्तिले आफ्नो श्रीमती र छोरीलाई राखेको कल्याण केन्द्रमा गोली चलाउँदा 6 जनाको ज्यान गएको छ। तीन महिले छोरीको अभिभावक सम्बन्धी विवादका कारण घटना भएको जर्मनी प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना भएको र 4 जना महिला र 2 जना पुरूषले ज्यान गुमाएका छन् भने ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी रहेका छन्। गोली चल्दा 3 महिनाकी शिशु र 30 शिशुकी आमा कार्यालयभित्र रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका छन्। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूष सहित 3 जनालाई पक्राउ गरेको छ। अब खेल खबर। फिफा विश्वकप 2026 को नकआउट चरणमा क्यानाडा, ब्राजिल र पाराग्वेले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम सोह्रमा स्थान सुरक्षित गरेका छन्। तीनै टोलीले कठिन प्रतिस्पर्धामा प्रभावशाली जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएका हुन्। यसअघि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको नकआउट चरण थप रोमाञ्चक बन्दै गएको छ। सहआयोजक राष्ट्रिय क्यानाडाले दक्षिण अफ्रिकामाथि 1-0 संघर्षपूर्ण जित निकाल्दै आफ्नो फुटबल इतिहासमा पहिलो पटक विश्वकपको अन्तिम सोह्रमा स्थान बनाउन सफल भएको छ। अन्तिम सोह्रमा पुगेका क्यानाडा, ब्राजिल र पाराग्वेले क्वार्टर फाइनल प्रवेशका लागि आफ्नो प्रतिद्वन्दीसँग प्रतिस्पर्धा गर्नेछन् भने नकआउट चरणमा प्रत्येक खेल गर या मरको अवस्थाको हुने भएकाले आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। त्यस्तै इस्माइल साइबारीले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेपछि मोरक्को फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ। आज बिहान निर्धारित र अतिरिक्त समयको खेल एकको बराबर हुन सकेपछि भएको पेनाल्टी सुटआउटमा मोरक्कोले 3-2 जित निकाल्दै नेदरल्याण्डसका विश्वकप इतिहासकै सबैभन्दा चाँडो बाहिर बाध्य बनाएको हो। जादाजादी नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मनसून थप सक्रिय बन्दै आज 11 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको खतरा। शंखुवासराको सिलेसनमा पहिरो जाँदा 7 घर परिवार विस्थापित। पहिरोले दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध। राष्ट्रपतिका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार। पूर्व अर्थमन्त्री पौडेलको बन्दी प्रत्यक्षकरको रूपमाथि आज सुनवाई हुँदै विद्यार्थी संगठन खारेज गर्ने तयारी विरूद्ध अनि राष्ट्रिय आन्दोलित सशक्त प्रतिकार गर्ने अध्यक्ष धामीको चेतावनी। दयासँगको लुम्बिनी भेला आज पार्टी एकता मुख्य एजेण्डा। तेनगढ़ीबाट काठमाडौँ जाँदै गरेको बस कपिल वस्तुमा दुर्घटना। 22 जना घाइते। बर्ड फ्लू संक्रमण बढ़्दो। काभ्रेमा 40,004 भन्दा बढ़ी हाँसको खुरा नष्ट। ट्रम्पको दावी इरानद्वारा स्वीकार। कुनै पनि औपचारिक वार्ताको तयारी नभएको दावी। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको मृत्यु। र क्यानाडा, ब्राजिल र पाराग्वे फिफा विश्वकपको अन्तिम सोह्रमा नकल चरण थप रोमाञ्चक बन्दै मोरक्को ऐतिहासिक पुनरागमन। नेदरल्याण्ड्स पनि विश्वकपबाट बाहिर। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले माथि नै 1 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

रेडियो नेटवर्क रेडियो NRN 99.1 मा

Subscribe now and press the bell icon, never miss a thing.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

साहिनो समय सूचक अहिले दिउँसोको एक बज्यो, इट्स 1 PM।

alle Sunday nun c'ha Radio Sino 89.8 Mega.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध
2: गर्मी यामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ त्यसैले वन डढेलोबाट बच्न निम्न तरिकाहरू अपनाऊ
1: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ
2: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ
1: सामुदायिक वन कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं
2: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं वनभोज सकिएपछि आगो राम्ररी निभाऊ
1: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ
2: वनमा आगो लगाउनु दण्डनीय अपराध हो डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ
1: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ आफू बस्न वनलाई बचाऊ
2: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 9855992222 9855572115 खबर गरौ
1: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनोको जनहितमा जारी सन्देश
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
3: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
4: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
3: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
6: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
7: सम्पर्क नम्बर 9875082997
5: 9855109697
8: होइन है दिदी कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
8: ह्या दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
2: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452049।
9: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

देख उसको, चल छोड़, मैनेजर देख रहा है।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो. It's 2 p.m.
2: हेलो हेलो 1 2 3 चेक.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुरबी सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
3: चैते धानमा नेक ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्य रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
4: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
4: खेतमा पानी जमाइराख्ने
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
4: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
4: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
3: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
4: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
6: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझिन छोरी
5: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
5: बाबा हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
5: सम्पर्क नम्बर 9875082997 9855109997
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz
8: आमा एक गिलास दही खाऊँ न साह्रै गर्मी हो
7: आमा मलाई दुध है
8: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ।
8: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
9: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
10: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
9: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकर, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
10: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
9: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनटी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
10: सञ्चालक
9: सुरेश श्रेष्ठ,
10: एसएनटी कम्पनीको कार्यालय,
9: बाइपास रोड भरतपुर चितवन।
10: मोबाइल नम्बर
9: 98550359
10: 98555269
11: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
11: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20 चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 98450-0956-86।
12: हेलो, 1 2 3 चेक।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

गरेको खराब कर्जा, अपलिखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। माइतीघरमा स्वच्छता बचाओ अभियानको धरना सम्बन्धी खबरबाट। स्वच्छता बचाओ अभियानले काठमाण्डुको माइतीघर मण्डलामा धरना दिएको छ। भारतीय अतिक्रमण रोक्न ठोस कूटनैतिक पहल गर्नुपर्ने, स्वच्छतावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगसलन गरिरहेको जग्गाको लाल पूर्जा वितरण गर्नुपर्ने तीन सूत्रीय माग राखेर अभियानले धरना दिएको हो। स्वच्छता बचाओ सुकुम्बासीलाई बचाओ, सीमा नागरिकता र लाल पूर्जाको रक्षा गर, अतिक्रमण होइन सार्वभौम सम्मान देऊ लगायतका प्ले कार्डका साथै हातमा नेपाली झण्डा बोकेर उनीहरू धरनामा बसिरहेका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले वर्तमान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड़ दिएको समेत बताउनुभयो। विदेश स्थित हाम्रा नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ उन्मुख भइरहेका छन्। मन्त्री खनालले भन्नुभयो, अन्तत परराष्ट्र नीतिले जनताको कल्याण, आकांक्षा तथा समृद्धिको सेवा गर्नुपर्नेछ। मन्त्रालयद्वारा आयोजना गरिएको प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृंखलाको पाँचौं संस्करणमा उहाँले विश्वमा प्रमुख शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्नुभयो र आर्थिक साधन आपूर्ति श्रृंखला तथा महत्वपूर्ण पूर्वाधारले अन्तर्राष्ट्रिय सम्बन्धमा बढ़दो प्रभाव पारिरहेको पनि बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिका सदस्यहरूको सूची सच्याएको छ। भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको हो। महाधिवेशनमा उम्मेद्वारहरूबाट नै बढ़ी मत ल्याए पनि क्लस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यको नाम हेरफेर गरेको छ। सूची सच्याउने क्रममा आयोगले कृष्ण मान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ। उनीहरूको स्थानमा ध्रुव कुमार थापा मगर र पूजा वास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीनजना अन्तर्राष्ट्रिय विशेषज्ञलाई मनोनयन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले ऐनमा भएको प्रावधान अनुसार उनीहरूलाई नियुक्त गर्नुभएको हो। मनोनित हुने सदस्यमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइनर स्ट्राइन र अस्ट्रेलियाकी प्राध्यापक बिन्डी राइट रहेका छन्। अस्ट्रेलियाको फेडरेशन युनिभर्सिटीकी डीन प्राध्यापक डाक्टर बिन्डी राइट एक दशकदेखि नेपालमा सालक संरक्षण र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सक्रिय हुनुहुन्छ। विभिन्न माग राख्दै सड़कपेटी आश्रित दृष्टिविहीन नागरिकले काठमाण्डुको माइतीघरमा निरन्तर धरना दिइरहेका छन्। सड़कपेटीलाई कार्यक्षेत्र बनाएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिमाथि काठमाण्डु महानगर लगायत विभिन्न निकायले बलपूर्ण धरपकड गरेको भन्दै उनीहरूले नौ दिनदेखि काठमाण्डुको माइतीघरमा निरन्तर धरना दिएका हुन्। सड़कपेटी केन्द्रीय स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायको समूहको अगुवाईमा भएको धरनामा सहभागीले सरकारले दृष्टिविहीनहरूको गाँस बाँस र कपासको ग्यारेन्टी नगरेको र उल्टै सड़कमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको गुनासो गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

टिभी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कोशी प्रदेश सभाको आज दिउँसो 1 बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको छ। प्रदेश सभा सचिव सुदर्शन खड्काका अनुसार प्रदेश सरकारको अनुरोधमा बैठकको समय परिवर्तन भएको छ। सभामुख अम्बर बहादुर विष्टले अर्को बैठक आगामी 18 गते दिउँसो 1 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकारी गरेर अघि बढ़ाउने योजना बनाएको दावी गर्नुभएको छ। आज काठमाण्डुमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। संचार मन्त्री तिमिल सिन्हाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकारी गरेर अघि बढ़दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको सुनाउनु भएको हो। विद्यार्थी युनियन सोभियूले क्याम्पस र विभागबाट विद्यार्थी संगठन हटाउने निर्णय गैर कानूनी भएको बताएको छ। तिर्वी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गरेर सरकारको निर्णय अनुसार संगठनका संरचना हटाउन भनेको थियो। सरकारको यो गैर कानूनी अदालतको आदेशको बरखिलाफ तथा संविधानको मर्म र विधिको शासन विपद रहेको नीतिलाई सम्मानित सर्वोच्च अदालतले बदर गर्नेछ भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ। विश्वविद्यालय क्याम्पसका सोभी अध्यक्ष दीपक जोशीले जारी गरेको विज्ञप्तीमा भनिएको छ। सोमबार विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले संगठनका संरचना हटाउन निर्देशन दिएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

जी एआई टीवीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: ma sam pure channel, tak jest wolny spał.
1: I to ma pewno tylko patrza i cała
0: भरपूर मनोरंजन सहित मात्र रु 919 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
1: World Cup,
2: चार वर्षको

0: वर्ल्ड कप 2026 को अवसरमा 3G टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। तेहरानले नयाँ राजनैतिक सम्वादभन्दा विद्यमान समझदारीको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाइरलाई उद्धृत गर्दै तस्मिनम समाचार एजेन्सीले जनाएअनुसार इरानले सम्झौताको प्राविधिक कार्यान्वयनको अनुगमन गर्न यसै साता विशेषज्ञको प्रतिनिधि मण्डल कतारको दुआ पठाउने तयारी गरेको छ। यता मध्य पूर्व युद्ध विरामपछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा 6% कटौती गरेको जनाएको छ। श्रीलंकाको पेट्रोलियम कर्पोरेशनले डिजेल 25 रूपियाँ प्रति लिटर घटाएर 382 रूपियाँ र पेट्रोल 20 रूपियाँ घटाएर 414 रूपियाँ कायम गरेको छ। अब खेलकुद। आईसीसी महिला टी20 विश्वकपको पहिलो सेमी फाइनलमा मंगलबार अस्ट्रेलिया र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार इंग्ल्याण्डको ओभलमा साँझ 7:15 शुरू हुनेछ। अस्ट्रेलिया समूह 1 को विजेता र क्यारिबियन टोली समूह 2 को उपविजेता बन्दै सेमी फाइनल पुगेका छन्। कंगारू टोली जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ। यता विश्वकप फुटबलमा 4 पटकको च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै नकआउट चरण अन्तिम स्वरमा प्रवेश गरेपछि पाराग्वेमा यतिखेर खुशियाली छाएको छ। ऐतिहासिक जीतको उत्सव मनाउन पाराग्वेका राष्ट्रपति सान्टी एनो पेनाले आज देशभर सार्वजनिक विदाको घोषणा गरेका छन्। गैराती भएको रोमाञ्चक खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गरेको थियो। निर्धारित र थप गरिएको समयमा दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। इतिहासकै ठूलो उलटफेर मानिएको यस जीतसँगै दक्षिण अमेरिकी राष्ट्र पाराग्वे प्रतियोगिताको अर्को चरणमा पुग्न सफल भएको छ। सुस्ता बचाओ अभियानद्वारा काठमाण्डुको माइतीघरमा धरना। भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल हुनुपर्ने माग। सरकारले पण्डामुखी विकास कूटनीतिमा जोड़ दिएको परराष्ट्र मन्त्री खनालको दावी। राष्ट्रपाले महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिका सदस्यको सूची सच्चायो। केन्द्रीय सदस्यको नाम हेरफेर। राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा 3 अन्तर्राष्ट्रिय विज्ञ मनोनित। बैठक नै नबसी सरे कोशी प्रदेश सभा। हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ़ाउने सरकारको योजना। विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गैर कानूनी भएको सोभिएको ठहर। इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार। सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने। मध्य पूर्व युद्ध विरामपछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट। र महिला टी20 विश्वकपको सेमी फाइनलमा अस्ट्रेलिया र वेस्ट इण्डिज भिड्ने। विश्वकपमा जर्मनीलाई हराएको खुशी। पाराग्वेमा सार्वजनिक विदा घोषणा। देशले उत्सव मनाइरहेको प्रतिक्रिया। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: रेडियो एनआरएम 99.1 मेगाहर्ट्ज।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएम 99.1 मा यो हो मज्जाको म्युजिक।

0: Island Sunday Nuncha Radio Silent 89.8 Megahertz.
1: Ama, ek gilas dahi kham na. Sare garmi ho.
0: Ama, malai dudh hai.
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक.
2: चैते धानमा नेक ब्लास्टको समस्या.
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्य रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
3: खेतमा पानी जमाई राख्ने.
2: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं.
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ.
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ.
3: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ.
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश.
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज.

0: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम

0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: चैते धानमा नेक ब्लास्टको समस्या:
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं। दण्ड जरिवाना हुनबाट बचौं। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं। व्यवसायको सम्मान बढाऊ।
0: समयमै कर तिरौं। सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: आमा, एक गिलास दही खान्न? साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
0: नगरपालिकाको सम्बन्धित
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र व्यवस्थापनका लागि आर्थिक गणना
6: नेपाल सरकार।
7: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0656-93-495।
8: सूचना मनोरञ्जनको अटुट साहिनो
7: कलेजका विशेषताहरू।

तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: पाइनु 99.8 MHz तपाईँ हाम्रो अचुट पाइनु
1: सहिनो समय सूचक अहिले साँझको 5 बज्यो PM
2: तपाईँहरूले
0: सुन्दै हुनुहुन्छ रेडियो साइनो
2: 89.8 MHz
3: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियाबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98.0100 4477 छोयो कि छोड्यो
4: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राली कम्पनी दर्ता गर्न चाहनु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि बेलामा नै विचार पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यस कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपघट नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
5: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको ज्ञान भ्या ट्याक्स मासिक त्रैमासिक वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
4: अर्को विशेष थप काम यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ यस एनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्छ

0: सञ्चालक
1: सूर्य श्रेष्ठ
0: एसएमपी कम्पनीको कार्यालय
1: बाइपास रोड भरतपुर चितवन
0: मोबाइल नम्बर
1: 98555 56 959
2: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन
3: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
2: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
3: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
2: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ बिदाको समय पनि नजिक आइसक्यो के कुरामा चित्त बुझेन तिमी
5: नानी के भयो किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
6: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो सफा खोजेर जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
6: बाबा हाम्रै पसिन स्टोनको साधा नगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
6: सम्पर्क नम्बर 98555 82997
4: 98555 10997
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98555 52 454 98555 20 454 इमेल lok.logic2@gmail.com
7: फायर एन्ड सेक्युरिटी अलगार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर कम्प्लिट आइटी सोल्युसन
9: होइन दिदी कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
10: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
9: ह्या दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
10: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 98455 0 49 86

0: अब चलाउनु होस् इन्टरनेट र टेलिभिजन र युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98 0 1 0 0 4 4 4 4
1: सूचना निजी मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 98.8 मेगाहर्ट्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: आमाले मिठो खाना दिनुहुन्छ, अनि बाबाले

राम्रो तर हामी जङ्गल त पखाइला

0: Hi, I live on the Mooncha Radio Silence 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0 56 4 93 495
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0 56 4 93 495
5: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
6: आमा मलाई दुध है
5: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्ध अन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
3: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क

0: बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ।
1: गैंडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। चैते धाममा नेट ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदिनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने,
0: खेतमा पानी जमाइराख्ने,
1: वेबिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.1 मेगाहर्ट्ज।

0: No! No!
1: तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 99.8 मेगाहर्ज।

0: लगाइएको चैते धानमा नेग ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने:
1: वेभिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आमा, एक गिलास दही खाम न, सारे गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: यति बेला बेलुकीको 7:30
2: बजेमा जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 जना घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी र जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
3: पानी चाहिँ चलिराखेको छ, तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम, पाप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखियो। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन् भनेको जनधनको क्षति त्यति धेरै छैन भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घट्थे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने थियो तर त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
2: शंखरसभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युत विहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई चिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो।
4: हाम्रो चाहिँ यो शंखरसभा जिल्लाको सिलिचङ गाउँपालिकाको गाउँपालिकामा यही 18 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जङ्गालो पनि भएको, माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ चिरा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। त्यसमा चाहिँ यो नेवाधार, कर्लो छेन्कोङ, माथिल्लो छेन्कोङ, हेङ्ला, चेपचोका, याङसिङ, गोगानी यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा चिरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। त्यही त हाइड्रोबावरमा खेती गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रोबावर एउटा खेती भएको कारणले बिजुली अवरुद्ध गर्ने कुरो थाहा भइसकेका छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुरा त्यो क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ भन्ने खबरले हामी मुख गर्दैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
2: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाण्डु सड़क खण्डमा आज र भोलि रातीको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातीको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ देशी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातीको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार वर्षान्तसम्म अत्यावश्यक भएका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र काली गण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रेटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ्नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मूलको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उप विदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरान बीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्यलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:00 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने 7:15 मेक्सिको र इक्वेडर खेल्नेछन्।
5: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
6: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषे ढुङ्गाको रूपमा स्थापित गर्न सक्छ नेपाली राजनीतिमा।
5: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: 7 बिहान उठेर भएर 10 रातिसम्म महिलाहरूले नै मेहनत गराए हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम अधिकार र सम्मानको आवाज
7: कार्यक्रम साझा आवाज
11: लैंगिक समानता, महिला अधिकार, घरेलू हिंसा विरुद्ध बहस,
12: महिला किसान का संघर्ष, सपना र सफलता का कथा।
13: प्रोपाइटर मधुमाया घिसिङ तर होइन प्रोपाइटर भनेको छु हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
14: पसिनाको सम्मान, समानताको अभियान,
15: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्, अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
11: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै राष्ट्रपतिको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिक प्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी राष्ट्रपा नेता विनिता कठायत
17: आफ्नो 51% महिलाहरू चाहिँ राष्ट्रसभामा केन्द्रीय सदस्य बनेको हो। यसरी चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि चुस गरेको पनि होइन, उसको आफ्नो मेहनतले। मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
11: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनीतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण राष्ट्रपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
17: राष्ट्रपतिको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा, राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्र छ एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्यो तर अरूले पनि त्यो सिक्नु पर्छ।
11: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 250 बाट 82 जना निर्वाचित भएका छन्, जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भूषाल।
18: उहाँहरू 2 जना हो अरे कमिटीमा, त्यति पुरानो चाहिँ राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 29 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
11: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनीतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
17: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राष्ट्रपतिले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो। सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
11: 21औं शताब्दीमा पनि महिलामाथि प्रतिस्पर्धात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर राष्ट्रपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
6: कति प्रतिशत मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवत सायद यो महाधिवेशन चाहिँ एउटा कोषे ढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
11: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ।
1: तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढाउन आवश्यक देखिन्छ। राष्ट्रपतिले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो, त्यसले थप महत्व राख्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
19: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एल्निनो हो र यसपालि चाहिँ जलवायुमा एल्निनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
16: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
15: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
20: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
21: तपाईँको दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
22: हाम्रा दुःख नै त सरकारी खेती गरिसकेर पानी पुगेर
15: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
21: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
15: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
15: एल निनो भनेको के होला, यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद संजीव अधिकारी।
23: अब मनसुन नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पछि भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड छ र यो पहाडमा ढोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसुन नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ यहाँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
24: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा मौसमविदहरू त कति धेरै हुनुहुन्छ?
23: हामी जल तथा मौसम विज्ञान विभाग र नारकै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नारको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामी छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएका हुन्छौं।
24: नम्बर छ सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर त्यो 1135 अथवा
23: कृषिकै लागि भनेर चाहिँ यो शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन, त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ। तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 1155 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 1155 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
24: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ?
23: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्यौं कि यसपालिको हाम्रो आकलन भनेको सर्भरभन्दा कम पानी पर्नेछ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सर्भरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले
0: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भन्नुभएको अघि थियो कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेको छ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
23: पक्कै पनि एलनिनो त अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु। यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन, होइन जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ दुई पाँच महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग, होइन पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी रोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरोतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो, र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
0: मुक्ति काफ्रेजीले कमेन्ट गर्नु भएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोती र गैराकोटमा पनि पानी पर्छ, तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
23: हुन्छ। यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ जुन अहिले मनसुन भन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने, तर त्योभन्दा पछाडि हामी निवार साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने, सुक्खा हुने हुन्छ, होइन त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ, त्यो वायु चाहिँ मुख्य मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ, होइन र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभए अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुग्न सक्ने, र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमै पनि धेरै पानी पर्ने, कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै हो कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्बेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ, जहाँ चाहिँ आकाश पातालको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्ष बढी पानी पर्छ भने लुम्बेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो 1-2 किलोमिटर होइन 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ, त्यो हामीले देखेको छौँ।
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका

सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: पहिलो समय सूचक अहिले रातिको 8 बज्यो PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
3: खेतमा पानी जमाई राख्ने,
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू, प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।

0: नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियम अनुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
3: प्रभासको मजेरीबाट हामी आएका छौ। घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विनयसँग।
4: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज.com मा।

सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै

0: कार्यक्रम तपाईँको विचार विनेसँग हरेक सोमबार अमेरिकी समय साँझ 7:15 बजे, नेपाली समय मंगलबार बिहान 7 बजे, inepali.com को फेसबुक पेज मा आएर मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 MHz र sainonews.com।
1: नमस्कार, आदरणीय महानुभावहरू, कार्यक्रम तपाईँको विचार विनय सङ्घको आजको श्रृङ्खला लिएर म संचालक विनय राई उपस्थित भइसकेको छु। दर्शक एवं श्रोता महानुभावहरूले सधैँ जस्तो आज पनि हामीहरूलाई inepolis.com, खबरमाला.com र cyberhelani.com संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 MHz रेडियो साइनोमा पनि यहाँले हामीलाई सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा हेर्न सक्नुहुनेछ भने sainonews.com र कार्यक्रम तपाईँको विचार विनेशको युट्युब च्यानलमा हेर्न र सुन्न सक्नुहुनेछ। र दर्शक एवं श्रोता महानुभावहरू, सँगै जस्तै आज पनि एकजना अतिथि र अतिथिसँग सम्बन्धित विषयवस्तुमै कुराकानी गर्न लागिरहेको छु। र आज मसँग अतिथि जोडिनु भएको छ भारतको इन्डियाको दिल्लीबाट, उहाँ मसँग सिधा आज कार्यक्रममा जोडिनु भएको छ। भर्खरै अन्तर्राष्ट्रिय योग दिवस हामीले सम्पन्न गरेका छौं र यो योगसँग सम्बन्धित रहेर उहाँसँग कुराकानी गर्न लागिरहेको छु। र आज मेरा अतिथि हुनुहुन्छ मोहन, योग गुरु मोहन कार्की। उहाँ योगको विशेषज्ञ हुनुहुन्छ, योगाको। त्यस्तै गरी उहाँ नेचुरोप्याथीको विशेषज्ञ पनि हुनुहुन्छ, लामो समयदेखि त्यसमा कार्य गर्दै आउनु भएको छ भने अहिले इन्डियामा अथवा अन्तर्राष्ट्रिय रूपमा रहेको एउटा हाम्रो स्वाभिमान ट्रस्ट भन्ने संस्था रहेको छ, त्यो संस्थाको राष्ट्रिय संयोजक पनि हुनुहुन्छ। यसको मेन प्रमुख संरक्षक चाहिँ आचार्य बालकृष्णजी हुनुहुन्छ। भने आज मोहन कार्की गुरुसँग मैले यो योगको बारेमा कुराकानी गर्न लागिरहेको छु। मेरो यहाँ कार्यक्रममा हार्दिक स्वागत गर्दछु, नमस्कार।
2: धन्यवाद विनयजी, नमस्कार। एकदम राम्रो छ।
1: आज न्यू दिल्लीबाट यहाँले आफ्नो अमूल्य समय दिनुभएको छ, यसका लागि म सुरुमै यहाँप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु गुरु।
2: धन्यवाद।
1: मैले अघि नै ओपनिङमा भनिसकेका छु कि हामी आज सन्दर्भ यो योग र योग दिवसको बारेमा रहेको छ। भर्खरै यो जुन 21 अन्तर्राष्ट्रिय योग दिवस भनेर मनाइन्छ, यो पटकको चाहिँ योग दिवस यहाँले कसरी मनाउनु भयो, कसरी सम्पन्न भयो?
2: हजुर विनयजी, यसपालिको योग दिवसको, अन्तर्राष्ट्रिय योग दिवसको थिम थियो योगा फर हेल्दी एजिङ, अर्थात् एजिङ प्रोसेसमा कुनै प्रकारको कम्प्लिकेसन नहोस्, फास्ट एजिङ नहोस्, स्लो एजिङ होस्, एज रिभर्सल होस्, त्यसको लागि योग प्रभावकारी हुन्छ। यसका विभिन्न रिसर्च स्टडीहरूले पनि प्रुभ गरिसकेको छ। र यसपालिको हाम्रो प्रोग्राममा हेल्दी एजिङलाई नै फोकस गर्दै त्यस थिमकै अनुरूप हामी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनायौं। हामीले दिल्ली एनसीआरमा कमसे कम पनि हाम्रो आफ्नो इन्स्टिट्युट छ, यसको माध्यमले पनि लगभग 15 डिफरेन्ट भेन्यूमा इभेन्ट्सहरू अर्गनाइज गरियो। त्यसको साथसाथ मिनिस्ट्री अफ आयुषको तर्फबाट आयोजना गर्ने 2 ठूला भेन्यूहरू जुन मिनिस्ट्रीको पार्टिसिपेसनमा, मिनिस्ट्रीको स्पोन्सरसिपमा थिए, त्यो प्रोग्रामहरू पनि हाम्रो योग गुरु संस्थानको लिडरसिपमा लिड गर्ने गरी आयोजना भए। र यस साथ आजभोलि विभिन्न कर्पोरेट हाउसहरूमा पनि वेलनेसलाई अलिक प्रायोरिटी दिन थालिएको छ, किनभने इम्प्लोइजहरू बिमार भयो भनेदेखि उनीहरूको वर्किङ एफिसियन्सी कम हुँदै गर्दा या उनीहरू बिमार भएर घरमा बस्दै गर्दाखेरि मेडिकल बिलको कुराहरू पनि कर्पोरेट सेक्टरको लागि यो एउटा लायबिलिटी, यो बर्डन अनि एफिसियन्सीको कमी पनि आफैमा त्यो कर्पोरेट एफिसियन्सीमा, कर्पोरेट आउटपुटमा कमी आउने कारण बन्न सक्ने भएको कारणले पनि योग एउटा इन्टिग्रल वेलनेस प्रोग्रामको रूपमा हुन थालेको छ। र हामीले लगभग 50+ कर्पोरेट हाउसहरूमा यस्ता वेलनेसका प्रोग्रामहरू पनि यो योग दिवसको उपलक्ष्यमा आयोजना गर्दै कन्डक्ट गर्दै यसरी मनाइयो। धन्यवाद।
1: यो योग अन्तर्राष्ट्रिय योग दिवस भनेर विगत केही वर्षहरूदेखि मनाउँदै गरिन्छ, अब यो आजको दिनमा यो अन्तर्राष्ट्रिय योग दिवसको महत्व र सन्दर्भ कतिको सान्दर्भिक लाग्छ यहाँलाई?
2: हजुर, यसपालि हामीले बाह्रौं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो र यो योग भनेको आर्ट अफ लिभिङ एज वेल एज साइन्स अफ लिभिङमा छौँ हामी। यो चाहिँ दैनिक जीवनमा अति आवश्यक एउटा अनुशासन हो जसले हाम्रो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा एउटा सुधार र सन्तुलन स्थापित गर्छ र यो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधार्नु पर्ने आवश्यकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ। त्यो भएको हुनाले यसको रिलेभेन्स हमेसा रहनेछ र आज पनि छ।
1: यो जस्तो योग मानिसको जीवनमा जुन एउटा महत्वका साथ हिँडिएको छ, अझ विशेष गरी आजको दिनमा यसको महत्व बढ्दै गएको छ भने यसलाई मानिसको दिनचर्या कसरी बनाउन सकिन्छ योगलाई, के लाग्छ यहाँ? सुनिरहनु भएको छ मलाई?
2: हजुर, अलिकति आवाज कटेर आयो। हजुरले चाहिँ यो योगलाई दिनचर्यासँग जोडेर कसरी हेर्ने भने जस्तो लाग्यो मलाई।
1: हजुर, एकदम हजुर, यो दिनचर्या कसरी बनाउन सकिन्छ योगलाई भन्ने कुरा राखेँ मैले। तपाईँ एकजना योग गुरु पनि हुनुहुन्छ।
2: हजुर हजुर, हेर्नुहोस्, यसको सन्दर्भमा भगवत गीतामा योगेश्वर श्रीकृष्णको एकदमै सुन्दर उपदेश छ, त्यो श्लोक छ। त्यो श्लोकलाई म एकपल्ट यहाँ रिपिट गर्छु र अनि त्यसको व्याख्या गर्दै गर्दा यसलाई दिनचर्यामा कसरी लिएर आउन सकिन्छ भन्ने कुरा सजिलैसँग बुझ्न सकिन्छ। योगेश्वर श्रीकृष्ण भन्नुहुन्छ, युक्त आहार विहारस्य युक्त चेष्टस्य कर्मसु युक्त सपनावबोधस्य योगो भवति दुःख। अर्थात् हामीले आफ्नो आहारलाई सन्तुलित बनाउन आवश्यक छ। आहार विहार, आचार विचार, व्यवहार वाणी, यी सबै कुराहरू जब सन्तुलित हुन्छन् व्यक्ति सबै प्रकारको दुःख, कष्ट र बिमारीबाट मुक्त हुन्छ। सबै कष्टहरू नष्ट हुन्छन्, स्वाहा हुन्छन्, हटेर जान्छन्, छुटेर जान्छन् भन्ने कुरा छ। अब यो सबै कुरा अनुशासनको माध्यमले प्राप्त गर्न सकिन्छ। अनुशासनको अभावमा यो कुनै पनि कुराहरू प्राप्त गर्न सकिँदैन। त्यसैले योगस्थ अवस्थाको प्राप्ति अनुशासनको माध्यमले हुन्छ र यो अनुशासन, आहार अनुशासन, विहार अनुशासन, आचार अनुशासन, विचार अनुशासन, वाणीको अनुशासन, व्यवहारको अनुशासन, यो स्थापित गर्ने साधना यो। यसको लागि मनमा उतार चढावहरूमा नियन्त्रणको आवश्यकता छ। मनमा रजस र तमसको जुन उतार चढावमुखी जुन खेलहरू छन् यसलाई नियन्त्रण गर्ने सामर्थ्य विकास गर्नुपर्छ। त्यो सामर्थ्य विकास गर्नको लागि जुन बाधकहरू हुन्छन् ती बाधक तत्त्वहरूलाई हामीले पहिचान गर्न जरुरी छ। ती बाधक तत्त्वको सन्दर्भमा पनि विभिन्न विद्वानका आफ्नै खालका मतहरू छन्। हठयोग जो मूल परम्परा छ, त्यो मूल परम्परा भनेको आदियोगी आदिनाथ अर्थात भगवान शिव र उहाँको त्यो दर्शनलाई प्रपोगेट गर्ने नाथ परम्परा छ। त्यो नाथ परम्पराका मुख्य रूपले मत्स्येन्द्रनाथ, गोरखनाथ लगायतका गुरुहरूको एउटा ठूलो योग लिगेसी छ। त्यो लिगेसीसँग जोडिएका एकजना महान जुन योगी हुनुहुन्छ स्वामी स्वात्माराम, उहाँद्वारा लेखिएको सबैभन्दा महत्वपूर्ण ग्रन्थहरू मध्येमा एउटा ग्रन्थ छ हठ योग प्रवृत्तिका। यसमा भनिएको छ, अत्याहार प्रयासश्च प्रजल्पो नियमाग्रह जनसङ्गस्त लौल्यम च सद्विर्योगो विनश्यति। भनेको जो अति आहार गर्छ, ओभर एक्जर्सन गर्छ, प्रजल्प मतलब टकेटिभ रहन्छ, अरू ज्यादा रिजिड माइन्डवाला रहन्छ अनि एकदम फिकल माइन्डवाला रहन्छ। यस्तो खालको मान्छेहरूले हमेसा दुःख पाउने गर्छ। त्यो दुःखबाट बच्नको लागि उत्साह साहस धैर्य तत्व ज्ञान निश्चय जनसङ्घ परित्याग सद्वीर योगो प्रसिद्ध्यति। तो उत्साह साहस धैर्य तत्व ज्ञान अनि जनसम्पर्कको त्याग अर्थात् आफ्नो जुन प्रायोरिटी वर्क एरिया छ त्यसमा ज्यादा भन्दा ज्यादा समय दिन जरुरी छ। हमेसा मान्छेहरूको सम्पर्कमै यता र उतै घुमिराख्ने हो भनेदेखि आफ्नो जुन उद्देश्य छ उद्देश्यको लागि दीर्घकालसम्म निरन्तर सत्कार भावको साथ पुरुषार्थ गर्नुपर्ने जो आवश्यकता हुन्छ त्यो हुन पाउँदैन। त्यसले गर्दा व्यक्ति विचलित भइरहन्छ। त्यसबाट पार पाउनु छ। त्यसबाट पार पाउनको लागि हामीले अनुशासन विकास गर्नु छ। सबभन्दा महत्वपूर्ण अनुशासन भनेको आर अनुशासन हो। आर अनुशासनमा पनि पहिलो कुरा हामीले रात्रिको जुन भोजन छ त्यसलाई नियन्त्रण गर्नुपर्छ। रात्रिको भोजन हेभी गर्ने मान्छेले या लेट भोजन गर्ने मान्छेले आफ्नो जीवनमा कहिले पनि सम्पूर्ण स्वास्थ्यको कल्पना गर्न सक्दैन। त्यो भएको हुनाले हामीले रात्रिको भोजन छ जसलाई हामी डिनर भन्छौँ त्यो डिनर चाहिँ जति सक्दो चाँडो हुन सक्यो भने सनसेट हुनुभन्दा पहिले यदि सनसेट भन्दा पछि गर्नु पर्यो भने पनि एकदमै कम क्वान्टिटीमा डिनर खाने र कमसे कम दुई तिन घन्टाको ग्याप राखेर सुत्ने। त्यसमा पनि 12 बजे भन्दा पहिले सकेसम्म 1-2 घन्टाको निद्रा पूरा गर्ने। यदि त्यो गरियो भने रातिको समयमा डाइजेसन एब्जर्सन एसिमिलेसनको काम सजिलोसँग हुन्छ। त्यो पूरा भइसके पछाडि हिलिङ रिपेयरिङ र मेन्टेनेन्सको काम राम्रोसँग हुन्छ। त्यो भइसके पछाडि बिहानको समयमा ब्रह्म मुहूर्त भनिन्छ। बिहान 4-6 बजेको बीचको समयमा सजिलैसँग निद्रा खुल्छ। सजिलैसँग बिहान निद्रा खुलिसके पछाडि त्यो बिहानको समयमा कमसे कम 1-2 गिलास मनतातो पानी पिउने। त्यस पछाडि आफ्नो बिहानको नित्य कर्म पूरा गर्ने पेट साफ गर्नेदेखि लिएर दाँत मुख सफाई गर्नेदेखि लिएर पुरा शरीरको सफाई गर्नेदेखि लिएर सम्पूर्ण नित्य कर्म पूरा गरिसके पछाडि केही एक्सर्साइजको अभ्यास गर्ने जसले सम्पूर्ण शरीरमा ब्लडको सर्कुलेसन सुनिश्चित होस् नरिसमेन्ट सुनिश्चित होस् डिटोक्सिफिकेसन सुनिश्चित होस् अनि रेजिस्टेन्स प्र्याक्टिसको माध्यमले मजबुतीको सुनिश्चित गर्ने त्यसपछि रिल्याक्सेसनको माध्यमले हिलिङ रिपेयरिङ मेन्टेनेन्सलाई अप्टिमाइजेसन गर्ने ब्रेन वर्क अर्थात् प्राणायामको माध्यमले प्राण ऊर्जाको ऊर्जारोहण गर्ने जसले हाम्रो ब्रेनको नरिसमेन्टको साथ साथ ब्रेनको भाइटलाइजेसन हुन सकोस् त्यो सबै सुनिश्चित गरिसकेपछि फेरि बिहानको समयमा एकदमै रिच न्युट्रिसियस कम्प्लिट ब्रेकफास्ट लगभग लगभग डिनर र ब्रेकफास्टको बीचमा 12-15 घन्टा ग्याप राख्दै ब्रेकफास्ट गर्ने। ब्रेकफास्ट रिच कम्प्लिट न्युट्रिसनवाला गरिसके पछाडि तपाईँको लन्चसम्म अरू कुनै चिज खाने आवश्यकता नहोस् यसरी प्रपर ब्रेकफास्ट गर्ने अनि लन्च गरिसके पछाडि डिनर आवश्यक नै हुँदैन। यदि लियो भने पनि कमसे कम क्वान्टिटीमा सकेसम्म बोइल्ड भेजिटेबल स्टिम भेजिटेबल या दालको सुप यस्तो खालको चिज लिने गर्यो भनेदेखि हाम्रो इटिङ साइकल सुपमा इम्प्रुभ हुन्छ। त्यसको साथ साथमा दिनचर्या इम्प्रुभ हुन्छ अनि पानीको इन्टेकको पनि आफ्नै महत्व हुन्छ। हामीले पानी पिउँदाखेरि जति प्यास छ त्यति पानी पिउने पहिलो कुरा। अर्को कुरा दिनको 12 बजे भन्दा पहिले सकेसम्म ज्यादा पानी पिउने 12 बजे पछाडि पानीको इन्टेक अलिक घटाउँदै लिएर जाने र लगभग लगभग 4 केजी इनफ्याक्ट डब्ल्युएचओ स्ट्यान्डर्ड छ लगभग 10 केजी वजनको लागि 1 ग्लासको करिब पानी हाइड्रेसनको लागि आवश्यक पर्छ। अर्थात् तपाईँको मान्नुहोस् 60 केजी वजन छ भनेदेखि ग्लासको फेरि यो साइजको इस्यु आउँछ. त्यो भएर यसलाई हामी लिटरमा कन्भर्ट गरेर भन्यौँ भने सबैलाई बुझ्न अलिक सजिलो होला. अब लगभग लगभग 60 to 70 kg, 80 kg वजन भएको व्यक्तिले पुरा शरीरलाई हाइड्रेसन अनि फ्लस आउट प्रोसेस सेलुलर लेभल तक सफाइको प्रक्रियालाई सपोर्ट गर्नको लागि लगभग लगभग 2 to 3 liters करिब पानी पिउनुपर्छ. त्यो भयो भने शरीरको हाइड्रेसन र फ्लस आउट प्रक्रिया कम्प्लिट हुन्छ. यसरी वाटर इन्टेकको सुनिश्चित गर्ने, खाना खाने बित्तिकै पानी नपिउने, यदि ज्यादा प्यास लाग्यो भने अलिकति सिप लिउने, अब पानी एकसाथ घटाएर ग्लास या बोतल भरकरकै नपिउने, अलिअलि गरेर पानी पिउने, अनि यस्तो खालको रुटिन हामीले पालन गर्यौँ भनेदेखि यो कुनै कठिन कुरा छैन. अब यसको साथमा मैले एउटा के भने यो सबै आहार विहार आचार विचार व्यवहारमा सबै सन्तुलन गर्नुपर्छ. त्यसमा योग भन्ने बित्तिकै सामान्य मान्छेले एक्सर्साइजलाई लिइरहेको हुन्छ. त्यो एक्सर्साइज चाहिँ योगमा मुख्य रूपले सूक्ष्म व्यायाम, स्थूल व्यायाम, यौगिक कार्डियो, यौगिक स्टैटिक प्र्याक्टिसेस जो स्ट्रेन्थनिङको साथमा अलाइनमेन्ट इम्प्रुभमेन्टको लागि आवश्यक हुन्छन्, त्यसको साथ साथ ब्रेथ वर्क अर्थात् प्राणायाम, फिर ध्यान यी साधनाहरू चाहिँ बिहानको समयमा पेट साफ भइसके पछाडि एभ्री डे गर्ने पानी जीवन बचाउन सकियो भने यो अति उत्तम एक तरहले साधना हुनेछ. यसले हाम्रो जीवनको समग्र ट्रान्सफर्मेसन गर्छ. यसरी योगको साधनालाई हाम्रो आफ्नो दिनचर्याको पार्टको रूपमा सजिलैसँग अप्नाउन सकिन्छ र निरन्तर रूपमा सतु दीर्घकाल नैरन्तर्यै सत्कारा सेवितु दृढभूमि दीर्घ कालसम्म निरन्तर रूपले सत्कार भावको साथ यसलाई हामी अप्नाउन सक्छौँ.
1: यहाँले धेरै लामो व्याख्याका साथ भन्नुभयो कि हामी कसरी दिनचर्या बनाउन सक्छौँ भन्दा, अब यसमा सबैभन्दा ठुलो कुरो अनुशासनको कुरा पनि जोड्नु भएको छ. हाम्रो आहार विहारदेखि लिएर हाम्रो चाहिँ योगा यसो एक्सर्साइज, अहिले धेरै मान्छेहरूले अघि यहाँले पनि जोडिसक्नु भएको छ कि एक्सर्साइज गर्ने जुन चलन छ, मर्निङ वक गर्ने चलन छ, र कतिपयले होइन हामी घरमा नै बसेर योगाका आसनहरू गर्न सक्छौँ भन्ने कुरा छ. अब यो सामान्यतया जस्तो एक्सर्साइज कुरा अघि थोरै जोड्नु भएको छ, तर धेरैको बुझाइ चाहिँ एक्सर्साइज र योगाको तात्विक भिन्नता चाहिँ के हो, र यो न्यूनतम चाहिँ कति समय दिनमा गर्न सकियो भने एउटा सन्तुलन शरीर राख्न सक्छौँ.
2: हजुर, दिनमा कमसे कम 20 मिनटदेखि लिएर 1 घन्टासम्मको समय हामीले यौगिक अभ्यासको लागि छुट्याउन सक्यौँ भने हाम्रो शरीरमा उपनिषद्को एउटा वाणी छ, न तस्य रोगो न जरा न मृत्यु प्राप्तस्य योगा अग्निमयम् शरीरम्. अर्थात् हामीले योग अग्निलाई आफ्नो भित्र जागृत राख्न सक्यो भने, प्रदीप्त राख्न सक्यो भने कुनै प्रकारको रोग व्याधि जरा र मृत्युहरू आउन सक्दैन. कमसे कम 20 मिनटदेखि लिएर 1 घन्टा 1.5 घन्टासम्मका समयहरू रिकमेन्ड गरिन्छन्. यो धेरै कठिन कुरा होइन, अलग्गै साधना, शरीरमा तप पैदा गर्नेवाला साधना, नत्र त हाम्रो आहार विहार आचार विचार व्यवहार वाणीको सन्तुलन पनि योग हो. तर जुन एक्सर्साइज वाला पार्ट हजुरले भन्दै हुनुहुन्छ 20 मिनटदेखि 1.5 घन्टासम्म. हजुर,
1: अब जस्तो तपाईँ आफै पनि एउटा नेचुरोप्याथिस्टको एक्सपर्ट हुनुहुन्छ, लामो समयदेखि त्यसमा कार्य गर्दै आउनु भएको छ. अब यो मानिसको हाम्रो ह्युमन एक्टिभिटिजमा त्यो नेचुरोप्याथिकलाई कसरी जोड्ने, र यो नेचुरोप्याथिकसँग योगाको रिलेसन चाहिँ के हो, कसरी व्याख्या गर्नुहुन्छ?
2: हजुर, नेचुरोप्याथीमा दुईवटा पक्ष हुन्छन्, एउटा नेचर क्योर, अर्को नेचुरोप्याथी. नेचर क्योर भनेको चाहिँ मैले या हजुरले आफैले प्रकृतिको नियमको पालन गर्दै जीवनशैली अप्नाउनु भयो भने प्रकृति आफै तपाईँलाई स्वास्थ्य रहनको लागि जे आवश्यक पर्छ त्यसको सुनिश्चित गर्दैछ. नेचर हिल इटसेल्फ बिकज यु आर फलोइङ द ल अफ नेचर. तर कहिलेकाहीँ मान्छेहरूको हेल्थ कम्प्लिकेसन्स बिमारीहरू एक्सट्रिम लेभलमा पुगिसकेको हुन्छ. त्यो अवस्थामा त्यस्ता पेसेन्ट्सहरूलाई स्पेसल अटेन्सन अटेन्टिभ केयरको आवश्यकता पर्छ र त्यो केयरको आवश्यकता अनुरूप थेरापिस्टले प्राकृतिक जुन नियमको अनुरूप प्राकृतिक चिकित्सा पद्धतिको एप्लिकेसन गर्नुहुन्छ भनेदेखि त्यो नेचुरोप्याथी. त्यो नेचुरोप्याथी बिमारी ठिक गर्नको लागि प्रयोग हुने कुरा भयो. नेचर क्योर यो प्रिभेन्टिभ साधना पनि हो र क्युरेटिभ साधना पनि. त्यसो भएको हुनाले हामी जसरी मैले योगको सन्दर्भमा एक्सप्लेन गर्दै गर्दाखेरि विषय राखेँ, यदि हामीले आफ्नो खानपान सही राख्यौँ, अब खानपानको बारेमा पनि विभिन्न अनुशासनका कुराहरू छन्. शास्त्रीय अनुशासनको यदि हामी स्मरण गर्ने हो भने आयुर्वेदमा एक श्लोक छ, एक भोक्तम सदा आरोग्यम, द्वि भोक्तम बलवर्धनम, त्रि भोक्तम व्याधि पीड़ा, चतुर्भोक्तम मृदुर भवे. अर्थात जो व्यक्ति दिन में एक बार भोजन करता है उसको कोई बीमारी होने का संभावना ही नहीं है, दूर दूर तक नहीं है. लेकिन जो व्यक्ति मेहनत को काम करता है, चाहे वो फिजिकल हो, मेंटल हो, इमोशनल, यदि मेहनत को काम करता है, देखी उसने दिन में द्विपटक भोजन कम से कम करनु रिकमेंड करें. दुईपटक भन्दा ज्यादा भोजन शरीरको लागि नेचुरल आवश्यकता होइन, त्यो चाहिँ खराब लर्निङको कारणले, आदतको कारणले, हेबिटको कारणले सुरु भएको कुरा हो. यसलाई प्रोसेस गर्न, सेटल गर्न, डिटक्स गर्न शरीरको कन्सिडरेबल एनर्जीको कन्जम्सन हुन्छ, जसको कारणले शरीरका भाइटल अर्गन्सहरू मुख्य रूपले लिभर, पेन्क्रियास, गल ब्ल्याडर, स्मल इन्टेस्टाइन, लार्ज इन्टेस्टाइन, किडनी जस्ता अर्गन्सहरू ओभरवर्कको कारण ओभर बढेन. त्यो भएको हुनाले हामीले आफ्नो आहारको यसरी सन्तुलन गर्नुपर्छ कि प्रकृतिको नियमको अनुकूल होइन. त्यो गरियो भनेदेखि प्रकृति आफै डक्टर बनेर, अर्थात् तपाईँ आफै डक्टरको रूपमा तपाईँ आफ्नै स्वास्थ्यको सुधार गर्न सक्नुहुन्छ. नेचर क्योर इज द बेस्ट अप्सन द्याट वी क्यान रिकमेन्ड. यदि कसैलाई साँच्चैको क्रोनिक लेभलको प्रब्लम आइसकेको छ भने त्यसलाई पनि हामी नेचुरल तरिकाले ओभरकम गर्न सक्छौँ. सर्जरी हजुर,
1: जस्तो अब हामी विशेष गरी नेपालीहरू अथवा हामी भारतमा बस्छौँ, इन्डियामा बस्नेहरू प्रायः हामी चाहिँ क्यालोरी इन्टेकलाई हामी त्यति धेरै ख्याल गर्दैनौँ. हामी बढी चाहिँ भात अथवा चामलको प्रयोग गर्छौँ अथवा रोटीका लागि पिठोको प्रयोग गर्छौँ, रोटी खान्छौँ, भात खान्छौँ. यो चाहिँ हाम्रो दैनिक दिनचर्या नै हो सबै नेपालीहरूको, जहाँ विश्वमा जहाँ जस्तो बसे पनि. अब यो तपाईँको जस्तो नेचुरोप्याथीको कुरा गर्नुभएको छ, योगा कुरा गर्नुभएको छ, अनि तपाईँको अहिले यो हाम्रो क्यालोरी इन्टेकका कुराहरू आउँदाखेरि यो चामलको कन्जम्पसन र रोटीको कन्जम्पसनलाई तपाईँ कसरी एडभाइस गर्नुहुन्छ कि हाम्रो आहार विहारमा सन्तुलन गर्नुपर्छ भनिरहेको अवस्थामा हाम्रो यो दुईवटा विशेष गरी खाद्य पदार्थलाई कसरी हामीले सन्तुलन गर्न सक्छौँ?
2: हजुर, यसमा हेर्नुहोस्, हाम्रो समाज यदि पुरानो समयमा हेर्ने हो भने मिलेट्सको एकदमै उल्लेख्य मात्रामा उपयोग उपभोग हुने गर्थ्यो. तर आजको समयमा मिलेट्सहरूको प्रयोग घट्दै गएको देखिन्छ. अबको समयमा आएर बिस्तारै फेरि रिभाइभलको लागि एफर्ट्सहरू पनि भइरहेका छन्, केही हदसम्म त्यसले परिणाम पनि ल्याएको छ होइन. हामी कास्टको रूपमा यो राइस र रोटी दुईटा चिजलाई मात्रै सम्झिराखेको देखिन्छ. तर रियालिटीमा कास्टका मल्टिपल सोर्सहरू छन्। त्यो भएको हुनाले यो चाहिँ नभइकन हुँदै हुँदैन भन्ने कुरा त्यति ज्यादा लजिकल छैन, होइन। अब हामी नेपाली कम्युनिटीको मान्छेहरूले चामल नर्मल डेली रुटिनमा प्रयोग गर्ने गरेको छ। त्यसमा पनि हामी यदि स्वास्थ्यको ध्यान राख्छौँ भने, योगस्थ हुने बारेमा चिन्तन गर्छौँ भने, त्यो बेलामा हामी पोर्सनलाई कन्ट्रोल गर्न सक्छौँ। पोर्सन कन्ट्रोल गर्यो भने पनि त्यसले अद्भुत परिणाम दिनेछ, राम्रो परिणाम दिनेछ। हजुर,
1: अब जस्तो मानिसहरूले, सामान्य मान्छे आज जो हाम्रो कुराकानी सुनिरहेको छ, उसलाई एकदमै योग गर्न पनि मन छ, उसले यसलाई आफ्नो व्यवहारिक दिनचर्या बनाउन सकेको छैन, एकदमै प्रारम्भिक लेभलमा इनिसियल फेजमा छ भने, सामान्यतया इनिसियल फेजमा भएको मान्छेलाई कसरी योग गर्नको लागि तपाईँ सल्लाह दिनुहुन्छ, उसले कसरी सुरु गर्न सक्छ?
2: यसको सुरुवात यस्तो छ, पहिलो कुरा त रातिचर्या प्लानिङ गर्नुपर्छ। राति जति सकिन्छ चाँडो र जति सकिन्छ कम क्वान्टिटीमा भोजन गर्ने पहिलो रिक्वायरमेन्ट। त्यो गरिसके पछाडि सुरुवाती केही समय कठिन लाग्ला, तर केही समय पछाडि बिहान चाँडै निद्रा खुल्न थाल्छ। चाँडै निद्रा खुलिसके पछाडि पहिलो कुरा चाहिँ दुई ग्लास पानी पिउने, त्यस पछाडि आफ्नो सारा नित्य कर्म सफाई पेट साफ लिएर सबै प्रकार सफाईको प्रक्रिया पुरा गरिसकेपछि कमसे कम 3-4 किलोमिटर 5 किलोमिटरसम्म हिँड्ने प्रयास गर्ने, अनि त्यस पछाडि यौगिक अभ्यासहरू, खास गरी सूक्ष्म व्यायाम भनिन्छ, माइक्रो एक्सर्साइजहरू, नेचुरल जोइन्ट्सका मुभमेन्टहरू, जस्तै यसरी औली हातका औँलाहरू चलाउन सकिन्छ, रेस्ट, यो क्लक वाइज एन्टी क्लक वाइज रोटेसन हुन सक्छ, अनि फेरि बिस्तारै यो कुइना र कन्धाको लागि एक्सर्साइजहरू, फेरि यो रोटेसन, यसरी सबै ज्वाइन्ट्सको एक्टिभेसन गर्ने, पहिलोमा लगभग 3-5 किलोमिटर हिँडिसके पछाडि सबै एक्टिभेट गर्ने, त्यो गरिसके पछाडि अलिक स्ट्रेन्थ फोकस प्र्याक्टिस, अलिक ताकत पैदा गर्नेवाला, अलि स्वेटिङ लिएर आउने खालका प्र्याक्टिसहरू गर्ने, त्यो गरिसके पछाडि रिल्याक्सेसन गर्ने, त्यो रिल्याक्सेसन पछाडि उठेर प्राणायाम ध्यानको साधना, यदि त्यो गर्यो भनेदेखि यो सामान्य मान्छेले पनि आफ्नो रुटिनमा यसलाई लिएर जान सक्छ, अनि राम्रोसँग फिजिकल मेहनत स्वेटिङ सुनिश्चित गरिसके पछाडि रिल्याक्सेसन पछाडि प्राणायामको साधना, स्पेसली सिलेक्टेड साधना हुन्छ, यसलाई नियमित रूपले गर्यो भनेदेखि यो एकदमै पावरफुल बनेर जान्छ, यसले अद्भुत परिणाम दिन्छ। चाहे कोही बिल्कुल बिगनर्स हो या चाहे किसी एज समूहमा व्यक्ति किन नहोस्, उहाँलाई यो अभ्यास सुरु गरिसके पछाडि जीवनबाट लाभ हासिल गर्छ। हजुर,
1: योगा र ध्यान, जस्तो योगामा ध्यान पनि गरिन्छ, तर ध्यानलाई छुट्टै विधि अप्नाएर ध्यानलाई आफ्नो जीवनचर्या बनाउने प्रचलन पनि धेरै छ, योगा र ध्यानको सम्बन्ध कसरी रहेको छ?
2: हेर्नुहोस्, योग र ध्यानमा केही फरकै छैन। हजुरको ध्यान भनेकै योगको एउटा पार्ट हो। हजुरको योग साधना अन्तर्गत विभिन्न अभ्यासहरू गर्ने गरिन्छ, त्यसमा सत्कर्म, सूक्ष्म व्यायाम, स्थूल व्यायाम जस्ता साधना पनि छन्। त्यसको साथसाथ यम, यम, आसन, प्राणायाम, प्रत्याहार, धार, ध्यान, समाधि पनि छन्। यी सबै साधनाहरू योगकै साधनाका पाठहरू हुन्। अब यो जुन साधनाहरू छन्, यी सबै साधनाहरूले जब हामी राम्रोसँग अभ्यास गर्छौँ, अल्टिमेटली व्यक्तिलाई ध्यानकै अवस्थामा पुर्याएर त्यस पछाडि अल्टिमेट लिबरेसनमा लिएर जाने। त्यो भएको हुनाले योग अलग, ध्यान अलग होइन, यो भनेको एउटै कुरा हो। ध्यानस्थ हुन सक्नु अर्थात् मन पर नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था पैदा गर्नु, यो नै ध्यानको अवस्था। त्यही भएर ध्यान र योगमा फरक छैन, योग गर्दा गर्दै ध्यान लाग्ने हो।
1: अब जस्तो अहिले तपाईँ पनि भारतमा हुनुहुन्छ, धेरै नेपालीहरू नेपालभन्दा बाहिर प्रवासमा हुनुहुन्छ, विभिन्न देशमा हुनुहुन्छ, यो हाम्रो कुरा 15 अक्टोबरमा सुनिरहनु भएको छ, देखिरहनु भएको छ, योग सम्बन्धसँग उहाँ सम्बन्धित हुन खोज्नुहुन्छ। तर यहाँले अघि जति पनि व्याख्या गर्नुभएको छ, हामी आफ्नो दिनचर्यालाई चाहिँ बिहान सबै कुराहरू गर्नुपर्छ, खाली पेटमा गर्नुपर्छ भनेर भनिरहँदाखेरि प्रवासमा यी सबै कुराहरू कतिपय कुराहरू सम्भव नहुन सक्छ। बिहानै उठेर काममा जानुपर्ने, योगलाई समय दिन नसक्ने अवस्था पनि आउन सक्छ। त्यसका लागि चाहिँ जस्तो बेलुका घर आइसकेपछि साँझमा गर्न सकिने कुराहरू अथवा खाना समूह गर्न नहुने योगहरूका कुराहरू पनि छन्, यो बारेमा छोटकरीमा बताइदिनुहोस्। हेर्नुहोस्,
2: अभ्यास कुनै पनि बेला गर्न सकिन्छ गर्नाले। बिहानको अभ्यास सबैभन्दा उत्तम मानिन्छ, किनभने नेचुरली एम्प्टी स्टोमक हुन्छ। बिहानको समयमा पुरा शरीर एक्टिभेट भयो भनेदेखि पुरा दिनभरि एउटा एक प्रकारको फ्रेसनेस, वेल सर्कुलेसनको अवस्था प्राप्त हुन सक्छ। तर कुनै कुनै व्यक्तिहरू जसको रुटिन मर्निङमा बिहान उठ्ने बित्तिकै अफिस पुग्नुपर्ने हुन्छ, कतिपयको त बिहान 6-7 बजीबाटै अफिस सुरु हुन्छ, उहाँहरूले योग गर्नै नमिल्ने भयो भनेर बसेर हुँदैन, उहाँहरूले पनि योग अभ्यास गर्छ होइन। अब त्यसोमा उहाँहरूले खाना खाएको समयबाट लगभग मिनिमम 1 घन्टादेखि लिएर 3 घन्टासम्मको ग्याप मेन्टेन गर्ने प्रयास गर्नुपर्छ। त्यो ग्यापलाई मेन्टेन गर्दै अभ्यास गर्ने हो भनेदेखि जहिले गरे पनि योगले फाइदा पुर्याउँछ।
1: पछि तपाईँले 1 घन्टा 3 घन्टा भन्नुभयो, त्यो चाहिँ खाना खाएको 3 घन्टापछि गर्न सकिन्छ भन्नु पनि भयो।
2: हो, बिल्कुल, खाना खाइसके पछाडि 3 घन्टा पछाडि गर्न सकिन्छ। योगमा एक मात्र आसन वज्रासन खाना खाइसकेपछि तुरन्त गर्न सकिन्छ, अरू सबै आसनहरू।
1: अब आज हिजोको दिन हिजोको समय भन्दा आज चाहिँ नेपालीहरूको दिनचर्या फरक छ, किनभने नेपालभन्दा बाहिर धेरै नेपालीहरू हुनुहुन्छ र यो दिनचर्या आहार विहार रहन सहनको सबै कुरा चेन्ज भएको छ। यो सबैका कारणले आजको दिनमा चाहिँ घर घरका मानिसलाई, सबै नेपालीहरूलाई योगको चाहिँ कतिको महत्व रहेको छ आजको दिनमा आएर।
2: हेर्नुहोस्, यो आजको दिनमा जीवनको सबैभन्दा महत्वपूर्ण अभ्यासको रूपमा यो हुन सक्छ। जसले यसलाई बुझ्न सक्यो त्यसले यसलाई ग्रहण गर्न सक्छ, जसले बुझ्न सकेका छैन त्यसले ग्रहण गरे हुँदैन, जसले ग्रहण गरे त उसलाई लाभ प्राप्त भएको छ, जसले ग्रहण गरे छैन उसले बुझेकै छैन त्यो गरेर गर्न सकेका छैन। यदि यसलाई बुझ्ने हो भनेदेखि यो अभ्यास सम्पूर्ण शरीरमा क्रियाशीलताको सुनिश्चित गर्ने, नरिसमेन्ट डिटक्सिफिकेसन, यो अभ्यास हो। त्यो भएको हुनाले अब जसले पनि आजको समयमा, चाहे एउटा स्टुडेन्ट होस् या प्रोफेसनल होस्, टिचर्स होस् या बिजनेस पर्सन होस्, या फार्मिङ गर्ने फार्मर होस्, या कुनै सरकारी सिस्टममा काम गर्ने एक्सपर्ट होस्, सबैले यो अभ्यास गर्नुपर्छ। सबैले योगको अभ्यास गर्ने हो भनेदेखि टुगेदर विल बी एबल टु क्रिएट अर मेक दिस वर्ल्ड अ बेटर प्लेस।
1: हजुर, हामी एकदमै कुराकानीको अन्त्यन्त्यतिर पनि आइसकेका छौँ, विशेष सन्दर्भ धेरै नै थियो तपाईँसँग कुराकानी गर्नुपर्ने, तर आज हामीले यो योग दिवसलाई जोड्यौँ, योगको बारेमा हामीले जोड्यौँ, त्यसैसँग सम्बन्धित रहेर हामीले कुराकानी गरेका छौँ। र यो भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज देशदेखि विदेशसम्म हामीलाई सुन्नुहुने हेर्नुहुने दर्शक र श्रोताहरूलाई तपाईँको चाहिँ एउटा सन्देश के रहन्छ?
2: मेरो सन्देश यही छ कि हामी योगको अभ्यास गर्ने बानी बस्छौँ। कहिले काहीँ आफैले एक्लै गर्नलाई गाह्रो पर्छ भनेदेखि आफ्नो आसपासमा जहाँ अरू ठाउँमा योग सिक्ने सिकाउने ठाउँहरू छन् त्यहाँ सम्पर्क गरेर गर्न सकिन्छ। हामीले दिनै पछि योग अभ्यास गर्यो भनेदेखि क्रोनिक से क्रोनिक बिमारीहरू पनि ठिक हुन्छन्, यदि कुनै सामान्य नेचरका बिमारीहरू छन् भने त्यसलाई सजिलैसँग ठिक गर्न सकिन्छ। र यदि कुनै समस्या छैन भने पनि हाम्रो शारीरिक मानसिक र भावनात्मक स्वास्थ्यको सुधारको साथ समग्र जीवनको एक्सपिरियन्सलाई बेहतर गर्नको लागि योग प्रुभन साइन्स हो, यसलाई अपनाउनको लागि म सबैलाई इन्करेज गर्छु। आउनु योगको अवलम्बन यसले लाभ प्राप्त गर्छ। हजुर,
1: यो अन्तिममा यो योग गर्नका लागि त्यसको चाहिँ एज लिमिट छ, हामी कुन उमेरबाट सुरु गर्न सक्छौँ र कुन उमेरसम्मका व्यक्तिले योग गर्न सक्छौँ भन्ने जस्तो केही छ?
2: हेर्नुहोस् मिनेजी, योग त गर्नलाई सानो सानो बच्चाहरूलाई पनि हामी गराउँछौँ, त्यस्तो बच्चाहरूको लागि चाहिँ खेल खेलमा योग भनेर हामी एकदमै फन एक्टिभिटिजको रूपमा यो अभ्यास गर्छौँ। तर सिरियस अभ्यास जसमा स्टाटिक साधना हुन्छ त्यो अभ्यास चाहिँ नर्मली हामी 12 वर्षभन्दा माथिकोलाई नै ज्यादा गराउँछौँ। त्यसमा पनि 8 वर्षदेखिका माथिका बच्चाहरूले चाहेमा यसलाई जुन नियन्त्रण साधना फोकस योगको अभ्यास पनि गर्न सक्छन्। 8 वर्षभन्दा मुनिका बच्चाहरूले चाहिँ खेल खेलमा यो यसलाई योग एज एक्टिभिटी गर्न सक्छन्।
1: हस्, हामी एकदमै कुराकानीको अन्त्यमा छौँ, छुट्टी नै बेला भएको छ। आज यहाँले हामीलाई आफ्नो समय दिनुभयो, आफ्नो विचार राखिदिनु भएको छ, यसका लागि हार्दिक आभार व्यक्त गर्छु। अघि सुरु भने यहाँसँग कुरा गर्नुपर्ने विषयवस्तु धेरै थियो, जस्तो हामी नेचुरोप्याथीको बारेमा रूपमा कुराकानी गर्न सक्थ्यौँ र हाम्रो चाहिँ स्वाभिमान ट्रस्टको बारेमा यहाँ समय लिएको हुन्छ कुराकानी गर्न हामीले सक्थ्यौँ। हामीसँग आज समय रहेन यी विषयमा कुराकानी गर्नको लागि। र यहाँ केही समय अगाडि मात्रै पनि जुन भारतमा बस्नुहुन्छ, दिल्लीमा बस्नुहुन्छ, त्यहाँ एभरेस्ट च्याम्बर अफ कमर्सको त्यहाँको प्रेसिडेन्ट पनि निर्वाचित हुनुभएको छ। यहाँलाई हार्दिक बधाई पनि दिन चाहन्छु र यहाँको सफल कार्यकालको पनि सफलताको म शुभेच्छा व्यक्त गर्न चाहन्छु। र आज हजुरसँग समय रह्यो भने हामीसँग अन्य विषयवस्तुमा अन्य एपिसोडमा जोडेर हामी पक्कै पनि कुराकानी गर्नेछौँ। आज समय दिनुभएको छ, विचार व्यक्त गरिदिनुभयो, यसका लागि यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
2: धन्यवाद विनयजी, हजुरले यो समय उपलब्ध गराएर मलाई योगको सन्दर्भमा, जीवन दर्शनको सन्दर्भमा विचार कुराहरू राख्ने यो मौका दिनुभयो, यसको लागि हृदयदेखि नै धन्यवाद र आभार। त्यसको साथमा जति पनि श्रोता दर्शकहरू यो च्यानलसँग जोडिनु भएको छ, विभिन्न प्लेटफर्मबाट जोडिनु भएको छ, उहाँहरू सबैले पनि यो धैर्यताको साथमा सुनिदिनु भएकोमा मेरो हृदयदेखि नै धन्यवाद। यसलाई जीवनमा अपनाएर आफ्नो जीवनलाई एकदम सुखमय बनाउनुहोस्, यसको लागि शुभकामना। धन्यवाद,
1: हस्, एकदमै धेरै धन्यवाद यो गुरु मोहन कार्कीज्यू। आदरणीय दर्शक श्रोता महानुभावहरू, उहाँले भन्नुभयो चाहिँ हामीले एउटा जस्तै भर्खरै अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ, त्यो दिवसलाई एउटा दिवसका रूपमा मात्रै मनाउने भन्दा पनि यो योगको सन्देश जाओस्, घर घरमा हरेक जन जनमा योगलाई आफ्नो जीवनचर्या बनाउन सक्ने समाजको सबैमा आओस् र सोच आओस्, त्यो गर्न पनि पर्छ। स्वस्थ जीवन भयो भने हाम्रो हामी उच्च अगाडि बढ्न सक्छौँ, हाम्रो जीवनलाई अगाडि बढ्न सक्छौँ भन्ने सन्देशका साथ हामी कार्यक्रमबाट छुट्टिन्छौँ। आज यहाँहरूले हामीलाई inepresh.com, khabarmala.com र cyberheadline.com संसारभरिबाट प्रत्यक्ष रूपमा हेर्नुभयो भने 89.8 MHz रेडियो साइनोमा सुन्नुभयो, अभियान टेलिभिजनमा हेर्नुभयो, sainonews.com र युट्युब च्यानलमा हेर्नुभयो, सुन्नुभयो। हामीलाई हेर्ने सम्पूर्ण दर्शक श्रोताहरूलाई आजका मेरा अतिथि यो गुरु मोहन कार्की र म विनय अर्यालको तर्फबाट अलिक आभार व्यक्त गर्छौँ। अर्को साता अर्को अतिथि र विषय वस्तुमा उपस्थित हुने नै छु, तबसम्मका लागि आजलाई हामी दुवैजनालाई आज्ञा दिनुहोस्। धन्यवाद, नमस्कार।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0056 93 495। चैते धानमा नेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने:
5: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: रेडियो साइनम 89.8 मेगाहर्ज
7: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बच्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरू अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाऊ अभियान र सुस्ता बचाऊ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ बनाउनुपर्ने, नागरिकता विहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
2: पर्यो 2 नम्बरमा राजपूर्जा दिनु पर्यो, 3 नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधारण बढाइदिनु पर्यो कि नेपाल हो कि भारत हो कि हो सबै नैतिक भिन्न छैन। 80-85 घर छ जम्मा, कसैको गाईको छ भाइको छैन, भाइको छ गाईको छैन। सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पाउँछ नि? 13 नदी त छ, तेरो लाख पूर्जा छ, जब तिमीले पानी हो त नेपाली नदी चल्दैन देखाउ
1: यद्यपि उक्त आन्दोलनमा सुस्ता बचाऊ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
2: प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्क समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृहमन्त्री अनि
1: दस गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
3: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फेदन हाम्रो नम्बर जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10 गजा गाल्न पर्यो, सरकारले
1: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
4: प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन।
2: भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नायता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एकजिस्टे उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशको नागरिकताको चाहिँ प्रावधान हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भयो।
1: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्छ।

0: गरेका थिए। आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
1: मैले हाम्रै पालामा अहिले जे जति भइरहेको छ त्यसका जोसका भागीदार हामी पनि हौ। मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नै हो। अब संसद जनताले दिएर पठाएको शक्ति, त्यसलाई जुन खालको उपेक्षाहरू यसपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई भन्नु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
0: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
1: हामी कहाँ हेरी धेरै संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि। त्यसलाई उपेक्षै गर्न खोजिएपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
0: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाजमा त्यही कुरा कानूनमै कर्मचारीहरूले मस्यौदा गर्छन्, पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
1: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ, त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ त्यस्ता एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउना साथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाम संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
0: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
1: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
0: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, आफ्नो पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
1: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्तहरू मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तिनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँले लाग्छ?
1: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ बिस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ। तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्रोले चिनाउँदैन। त्यसरी हामी त्यो गरेर सबै गम्भीर हुनुपर्छ।
0: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टार्मरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
2: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट
3: बच्नकै
2: त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्रेट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्। इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीसकिन्छ। भोलिदेखि पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: dabei, eure Sonde, nun ja, Radio Salve, 89.8 MHz.
1: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: जम्बो सकारात् जम्बो फलचारु भक्षणम् कुमाशतम् शोक विनाशकारकम् नमामि विघ्नेश्वर पाद पङ्कजम्।

0: आज विक्रम सम्बत 2083 साल असार 17 गते बुधबार असार कृष्ण प्रतिपदा 1 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
2: राजमार्गका 140 पहिलो स्थल पहिचान अधिकारको लड़ाईको लागि सुस्त रहेको विद्यार्थीसम्म लड़ाईमा दर्शे कानून बनाउँदै सरकार प्रदेशको बजेटमा सत्ता पक्षको असन्तुष्टि र अवरोध राष्ट्रपामा काखा पाखा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गर्मीले बढ़्यो महीको माग शीर्षकको शुभ समाचार।
0: गर्मी बढ़ीसँगै बजारमा चिसो पेय पदार्थको माग बढ़छ तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय नयाँ पहिचानका साथ फर्किएको छ मही। कुनै समय गाउँघरका किसानको दैनिक जीवनसँग जोड़िएको मही अहिले स्वास्थ्य प्रेमी पोषणविद चिकित्सक र उद्यमीहरूको रूचिको विषय बनेको छ। महीको लोकप्रियता केवल स्वादका कारण बढ़ेको होइन यसको पछाडिको नेपाली समाजको इतिहास संस्कृति स्वास्थ्य चेतना र बदलिदो उपभोक्ता व्यवहारसँग जोड़िएको कृत्रिम पेय पदार्थ प्रति बढ़दो सावधानी र प्राकृतिक खाना प्रतिको आकर्षणले महीलाई नयाँ पुस्ता माझ पनि स्थापित गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा डीडीसीका उत्पादनलाई प्रोत्साहन गरेपछि मही युवा पुस्ता माझ पनि लोकप्रिय बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हालै सम्पन्न भएको राष्ट्रिय महाधिवेशनमा हजारौं लिटर मही बिक्री भएको थियो। मंचमा बसेर अतिथिहरूले मही खाएको तस्विर सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका थिए। नेपाल डेयरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल महीको बढ़दो लोकप्रियतालाई उपभोक्ताको स्वास्थ्य सचेतनासँग जोड्नुहुन्छ। नेपाली संस्कृतिमा दूध दही र घिउ जस्तै महीको पनि विशेष महत्व छ। शुभ कार्यमा दही खुवाएर विदाई गर्ने पञ्चामृतमा दूध दही प्रयोग गर्ने र यात्रामा निस्किँदा दही खाने परम्पराले दुग्धजन्य पदार्थलाई केवल खाद्य वस्तु नभई संस्कृतिको हिस्सा समेत बनाएको छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: असम्भव गरायो। समय सँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल बैङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल बैङ्कमा खाता छ कि छैन त?
2: फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ। पोस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क .com बाट प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिक लेख्छ राजमार्गका 140 पहिरो स्थल पहिचान शीर्षकमा खबर। सड़क विभागले यस वर्षको मनसूनमा देशका विभिन्न 140 स्थानमा पहिरो गई राजमार्ग सड़क अवरूद्ध हुन सक्ने अनुमान सहित आवश्यक तयारी गरेको छ। पहिरोबाट लामो समयसम्म राजमार्ग सड़क अवरूद्ध हुन नदिन विभागले चाँडो भन्दा चाँडो पछाएर आवत जावत खुलाउने कार्य योजना बनाएको छ। यसका लागि विभागले सम्भावित पहिरो स्थलको पहिचान समेत गरेको छ। विभागले सम्भावित पहिरो स्थलमा आवश्यक उपकरण सहित जनशक्ति खटाएको छ। विभागको अध्ययनले मनसून सक्रिय भएसँगै विभिन्न राजमार्ग सड़क क्षेत्रका 140 स्थानमा ठूलो पहिरो जान सक्ने देखिएको हो। यस वर्षको मनसून मंगलबारदेखि देशभर सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक भुवन अधिकारीले ठूलो पहिरो जान सक्ने विभिन्न 140 स्थलको पहिचान गरिएको बताउनु भएको छ। उहाँले सम्भावित क्षेत्रमा पहिरो गए तत्काल पछ्याउन चाहिने साना ठूला उपकरण प्राविधिक र अन्य जनशक्ति खटाइसकिएको जानकारी दिनुभएको छ। 140 ठाउँमा पहिरो जान सक्ने हाम्रो अध्ययनले देखाएको छ। त्यही ठाउँमा हामीले आवश्यक मशिन र जनशक्ति खटाएका छौं, उहाँले भन्नुभएको छ। हाम्रो जनशक्ति 24 घण्टा तयारी अवस्थामा रहन्छ। सम्भावित पहिरो स्थलमा लोडर, ब्याकहो, एक्सकाभेटर, टिपर, ट्रक सहित पठाइएको छ। प्रत्येक सम्भावित क्षेत्रमा 4 देखि 5 जनाका दरले इन्जिनियर, सहयोगी र लेन्थ वर्कर खटाइएको छ।
3: प्रदेशको बजेटमा सत्तापक्षकै अवरोध शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। प्रदेश सरकारले 2083-84 लागि प्रस्तुत गरेका बजेट तथा कार्यक्रमलाई लिएर सत्तापक्षीय सांसदकै असन्तुष्टिले प्रदेश सभा बन्धक बनेका छन्। असार 1 बजेट सार्वजनिक गरे लगत्तै बजेटमाथि छलफल गर्ने परम्परा विपरीत 2 साता बितिसक्दा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा बजेटमाथिको बहस शुरू हुन सकेकै छैन। यी चारै प्रदेशमा सत्तापक्षकै सांसदको अवरोध देखिएको छ। मंगलबारसम्म पनि यी प्रदेशमा बजेटमाथि छलफल कहिले शुरू हुने भन्नेबारे टुंगो छैन। मध्य प्रदेशमा भने बुधबारदेखि बजेटमाथि छलफल थाल्ने तयारी छ। बागमतीमा आगामी वर्षको बजेट छलफल जारी छ। गण्डकीको बजेट भने बहुमतले पारित भएको छ। बागमती सरकारले 2083-84 लागि 63,93,33,33,00 रूपियाँ बजेट पेश गरेको थियो। बजेटलाई लिएर सत्ता साझेदार दलबीच नै सहमति नहुँदा सुदूरपश्चिममा प्रदेश सभा परिसर 2 सातादेखि सुनसान छ। कंग्रेस नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार हो। एमाले आफै संलग्न भएर ल्याएको बजेट अस्वीकार गरेर संशोधन प्रस्ताव दर्ता गर्ने अडान लिएपछि छलफल अनिश्चित भएको छ। एमाले बजेटमा संशोधन गर्नुपर्ने माग गरेपछि मुख्यमन्त्री कमल बहादुर शाह समेत अलमलमा छन्। मुख्यमन्त्री शाह बजेटमा प्राविधिक त्रुटि रहेको स्वीकार छन्। त्यही त्रुटिलाई कसरी सुधार गर्ने भन्ने विषयमा एमाले नेतासँग आन्तरिक छलफल भइरहेको उनको भनाई छ। एमाले सांसदका अनुसार मुख्यमन्त्री र एमाले सांसद बीच यस सम्बन्धमा संवाद भएकै छैन।
1: राजधानी काठमाडौँ पछिल्लो केही दिन यता विभिन्न समुदाय र समूहका आन्दोलनले निरन्तर तातिएको छ। सीमावर्ती सुस्ताका बासिन्दादेखि दृष्टिविहीन नागरिक, सुकुम्बासी, एमबीबीएस, बीडीएस चिकित्सक र कक्षा बाह्रका विद्यार्थीसम्म आफ्ना फरक फरक माग लिएर सड़कमा उत्रिएका छन्। आन्दोलनका विषय फरक भए पनि सबैको साझा गुनासो भने राज्यको व्यवस्था, सेवा प्रवाहमा कमजोरी र आफ्ना अधिकार सुनिश्चित गर्न नसकेको सरकारी कार्यशैली प्रति केन्द्रित रहेको छ। माइतीघर मण्डला, बिजुली बजार, सिंहदरबार आसपासका क्षेत्र र सामाजिक सञ्जाल अहिले यी आन्दोलनको केन्द्र बनेका छन्। भौतिक प्रदर्शन सँगै डिजिटल आन्दोलन समेत तीव्र बन्दै जाँदा सरकारमाथि जवाबदेहिता र समस्या समाधानका लागि दबाव बढ़दै गएको छ। पश्चिमको सीमावर्ती सुस्ता क्षेत्रका बासिन्दा लालपूर्जा वितरण, नागरिकता तथा सीमा संरक्षणको माग गर्दै काठमाडौँ आएका छन्। सुस्ता बचाउ अभियानको अगुवाईमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै उनीहरूले आफूहरू दशकौंदेखि राज्यको उपेक्षाको शिकार बनेको बताएका छन्। यता राजधानीको सड़क पेटीमा जीविकोपार्जन गर्दै आएका दृष्टिविहीन नागरिकहरू पनि लगातार 10 दिनदेखि आन्दोलनरत छन्। उनीहरूको आरोप छ, काठमाडौँ महानगरपालिकाले सड़क पेटी, मठ मन्दिर तथा सार्वजनिक स्थलमा बसेर जीविकोपार्जन गर्न नदिएपछि आफूहरू रोजी रोटीबाट वञ्चित भयो। यता यस कक्षा बाह्रको नतिजा प्रकाशनलाई लिएर पनि सरकार तीव्र आलोचनाको केन्द्र बनेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा व्यापक त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरू माइती घरमा प्रदर्शनमा उत्रिएका छन् भने टिकटक, रेडिङ र फेसबुक मार्फत शिक्षा मन्त्री सशोक पोखरेलको राजीनामा माग्ने अभियान चर्किएको छ। त्यस्तै इन्स्टिच्यूट अफ मेडिसिन का एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले पनि शैक्षिक सुधारका विभिन्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बस्दै आउनुभएका भोजपुर अरूण गाउँपालिकाका 39 वर्षीय डम्बर तामाङ अहिले प्रहरी हिरासतमा हुनुहुन्छ। सरकारले उचित व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको विरोधका क्रममा उहाँले संचार माध्यमसँग आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको थियो। गते बिजुली बजारमा उहाँले होल्डिङ सेन्टरमा हटाइए खुकुरी लिएर सिंहदरबार जान तयार छु भन्ने अभिव्यक्ति दिनुभएको थियो। अधिकारको लड़ाईमा नागरिक, सुस्थावासीदेखि विद्यार्थीसम्म सड़कमा, हिमालय टाइम्सले खबर लेखेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरिएका कृष्णमान श्रेष्ठको नाम मंगलबार अचानक केन्द्रीय सदस्यबाट हट्यो। पार्टीको निर्वाचन आयोगले प्राप्त मत तलमाथि परेकाले सच्याउनु परेको प्रष्टीकरण दिएको छ, तर आफ्नो नाम बदनियतपूर्वक हटाइएको भन्दै कृष्णमान असन्तुष्ट बने। मंगलबार नै पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका छन्। उजुरीको पदार्थ अनुशासन आयोगका प्रमुखलाई व्हाट्सएपमा पठाएको श्रेष्ठले पार्टी सभापति रवि लामी छानेलाई पनि बेग्लै निवेदन दिएका छन्। निर्वाचन आयोगले 12 गतेको मिति राखेर सोमबार केन्द्रीय समितिको सूचीबाट आफ्नो नाम हटाएको श्रेष्ठको भनाइ छ। राष्ट्रपाको निर्वाचन आयोगले जनजाति क्लस्टरबाट निर्वाचित भएका कृष्णमानलाई विस्थापित गरेर उनको ठाउँमा ध्रुव कुमार थापा मगरलाई केन्द्रीय समिति सदस्यको सूचीमा राखेको छ। म सोझो नेवारको छोरो, मलाई लफड़ा गर्न आउँदैन, उनले भने, तर पार्टीभित्र आफ्ना मान्छेलाई काखी च्याप्ने र योगदान भएकालाई पाखा लगाउने जुन प्रवृत्ति देखियो यसले मलाई विक्षिप्त बनाएको छ। यो सरासर अन्याय हो, मलाई न्याय चाहिन्छ, नत्र यो मेरो राजनीतिक र नैतिक हत्या हुनेछ। पार्टीभित्र काखी च्याप्ने र पाखा लगाउने प्रवृत्ति देखियो यसले विक्षिप्त बनाएको छ, यो अन्याय हो, मलाई न्याय चाहिन्छ, नत्र मेरो राजनीतिक र नैतिक हत्या हुनेछ, राष्ट्रपा नेता कृष्णमान श्रेष्ठले भनेका छन्। राष्ट्रपा नेता सोम प्रसाद शर्माको भनाई छ, मेरो मागलाई व्यवस्था गरिए संवैधानिक, राजनीतिक तथा कानूनी उपचार खोज्नेछु, न्यायिक प्रक्रिया अवलम्बन गर्न बाध्य हुनेछु। रवि बालनले लगाए भागवण्डा। महाधिवेशन उद्घाटनमा रवि बालन बीचको सम्बन्ध जति सौहार्द देखियो अन्तर्यमा भागवण्डाले राम्रो प्रश्रय पाएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामी छाने र वरिष्ठ नेता बालनले नेता कार्यकर्तालाई गुटगत राजनीति नगर्न सचेत गराएका थिए। गुटको राजनीतिले दल नै सकिने भन्दै उनीहरूले गुटको जरा नै काट्नुपर्ने बताएका थिए। मन्त्री हेरफेरको तयारी राष्ट्रपाको सरकार बनेको 100 दिन पुग्ने लाग्दा राष्ट्रपामा मन्त्री हेरफेरको विषय सतहमा आएको छ। विगतमा विभिन्न विवादका कारण श्रम मन्त्री र गृहमन्त्रीले राजीनामा दिए पनि गृहमन्त्रीमा पुनः सुधान गुरूङ नै फर्किएका छन्। तर पार्टी महाधिवेशनबाट केही नेता व्यवस्थापन गर्नुभएकाले मन्त्री र समिति सभापतिको जिम्मेवारी हेरफेरको तयारी भएको बुझिएको छ। राष्ट्रपामा काखा पाखा शीर्षकमा मध्याह दैनिकमा छापिएको खबर हो यो।
1: 100 कानून निर्माणको गृह कार्यमा सरकार शीर्षकमा हिमालय टाइम्सले खबर लेखेको छ। सरकारले आगामी आर्थिक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनका सूचीसहित 100 कानून निर्माणको गृह कार्यमा जुटेको छ। विधान ऐन अनुसार सरकारले बनाउने प्रस्तावित कानूनको सूची आर्थिक वर्ष अगावै संघीय संसदलाई जानकारी गराउनुपर्ने प्रावधान अनुरूप यही वर्ष बनाउनुपर्ने गरी उक्त संघीयमा कानून निर्माणको गृह कार्यमा जुटेको हो। कानून मन्त्रालयले यसअघि नै सरकारले बनाउने कुल संख्याका कानूनहरू विभिन्न मन्त्रालयसँग प्रस्तावित कानूनको सूची मागेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विभागीय मन्त्री सहित प्रशासनिक नेतृत्व राखी चरणबद्ध छलफल समेत गर्नुभएको थियो। उहाँले कानून मन्त्रालयलाई आफ्नो मन्त्रालयबाट बनाउनै पर्ने कानूनको सूची उपलब्ध गराउन आग्रह समेत गर्नुभएको थियो, जस अनुसार अधिकांश मन्त्रालयहरूले आफ्नो मन्त्रालयबाट बनाउनु पर्ने कानूनको सूची उपलब्ध गराएका छन्।
3: न्याय परिषदले प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाँती, कान्तिपुर दैनिक खबर लेख्छ। सर्वोच्च अदालतमा मंगलबार 463 मुद्दाको पेशी तोकिएको थियो, तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे, हेर्न नभ्याइनेमा परेका मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन, हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुका विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिलप्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा छन्। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाइबारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार छन्। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गत 5 जेठमा भएको संसदीय सुनवाईका क्रममा उनले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गरेका थिए। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उनले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ, तर न्यायाधीश नियुक्ति प्रक्रिया शुरू भएको छैन।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोल डिजल